0: खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स प्रिया मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्ण मेहतर तथा सुरक्षागार देवकान्त झालाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
1: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भुटेकोसी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। भुटेकोसी नदीमा आएको हिमबारीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो। मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ।
3: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो।
2: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ। कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव, महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ।
3: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीय गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीय जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो। मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु, तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा, अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन। साथमा भएको थोरै पैसा, छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो, त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा रहेन। अस्पताल पुग्नुभएकी उहाँ उपचारको प्रक्रिया अघि बढ़ाउन सकेर 3 दिनसम्म अस्पताल परिसर वरिपरि नै अल्मली रहनुभयो।
2: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डीलमा पुगेको छ। मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 वटा प्रमुख म्यानपावर कम्पनी र 30 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो। श्रम मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यानपावर कम्पनी र उसका सहायक म्यानपावरको माग पत्र प्रमाणीकरण नगर्न निर्देशन समेत दिएको छ। मलेसिया सरकारले छानेका 25 प्रमुख म्यानपावर कम्पनीलाई नेपाल सरकारले असन्तुष्टि कायमै छ भने ती म्यानपावर कम्पनी मार्फत आएका माग पत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए, तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ। खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन। बरू राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गइरहेको छ।
2: तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम अर्थात यूटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ। अनुमति पत्र खारेजपछि यूटीएलको दूरसंचार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
3: जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा निरन्तर बढ़दै गएको प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
2: अब शेयर बजार अघिल्ला दुई कारोबार दिन करेक्शन भएको नेप्सेस पनि बढ़ेको छ। शुक्रबार 27.94 अंकले बढ़ेर नेप्से 2569.49 बिन्दुमा बन्द भएको छ। यस दिन 2559.49 बिन्दुकै उच्च बिन्दु कायम गरेको नेप्से 100 बिन्दुमा बन्द भएको, यस दिनको न्यूनतम बिन्दु भने 2524.55 रहेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 थुम्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-7211-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर चीन रूस भारत इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन् हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौ शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ
8: अब खेल खबर जापानको आइची नागामीमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन् त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 27 गतेसम्म कडारी प्रदेशमा आयोजना हुने भएको छ
7: अब विचार विश्लेषण बाढीपछिको पुनर्निर्माण राहतसँगै रोजगारी शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ रसुवा नुवाकोट र धादिङमा ठूला भौतिक पूर्वाधारको निर्माण तथा मर्मतका लागि विस्तृत इन्जिनियरिङ अध्ययन पर्याप्त लगानी र केन्द्रीय समन्वय आवश्यक पर्न सक्छ तर विपद पश्चातको पुनर्निर्माणमा स्थानीय तहको पहिचान गरी फोहोर हटाउने भत्किएका सड़कहरूको निर्माण तथा मर्मत गर्ने सिंचाई कुलो मर्मत गर्ने कृषि भूमिबाट बालुवा हटाउने सार्वजनिक स्थल सफा गर्ने र अस्थायी तटबन्ध निर्माण गर्ने जस्ता कार्य तत्काल अघि बढ़ाउन सकिन्छ यस्तो क्रियाकलापहरू तत्काल शुरू गरिएमा प्रभावित घर परिवारको आमदानी बढ़ने स्थानीय बजारमा माग बढ़ने र पुनर्निर्माणले थप गति लिनेछ
8: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: Radio NRN 99.1 समय को ख्याल राखौं 6 बज्यो खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
1: पीस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहस वाचक खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत पनि तपाईँहरू सुनिराख्नु भएको छ भने युट्युबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि यतिखेर सुनिराख्नु भएको छ. आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौं मन्त्री फेरिएन उपभोक्ताको हिरानी, ग्यासको संकट उत्तिकै छ. यतिखेर ग्यासमा निकै ठूलो कालो बजारी भइरहेको छ. ग्यासको मूल्य उपभोक्ताले 3,000 तिरिरहेको एउटा स्थिति छ, तर उनीहरूले क्यास रकम लिइरहेको ग्यास उद्योगीहरूले, ग्यासका कम्पनीहरूले भन्ने खालको विषय पनि सँगसँगै जोडिरहेको छ. व्यापारी र बिचौलिया मार्फत 2800 देखि 3,000 पनि ग्यासको मूल्य तिरिरहनु परेको यो बाध्यतात्मक अवस्थामा अब नेपालीले कसरी बस्ने, नेपालीको भान्सा कसरी बल्ने? उनीहरूले निकै ठूलो दुःख पाएका छन्. बेरोजगारी छ, रोजगारीको स्थिति छैन. अब चुनै बाल्नका निम्ति ग्यास पाउँदा खेरि के नपाए जस्तो गरेर खुशी हुनुपर्ने एउटा परिस्थिति आएको छ. नयाँ सरकार आयो, नयाँ सरकार गठन भयो, तर ग्यास पाउँदा सुन पाए जस्तै स्थिति बन्नुपर्ने नेपालीहरूको यो विडम्बना कहिले हट्छ त? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ. ग्यासको लागि, आपूर्तिको लागि सहज व्यवस्था किन हुन सकिरहेको छैन? यो हैरानीका बावजुद पनि जनताहरू एकदमै शान्त छन् यतिखेर. यो शान्ति कहिलेसम्म हो? यो शान्ति भंग भयो भने देशको स्थिति के हुन्छ? फेरि आजको बहसमा हामी यस विषयमा चर्चा गर्छौ. आदरणीय श्रोता, अहिलेको अवस्थामा विदेशमा जानेहरूको दर अझै पनि उच्च रूपमा बढ़िरहेको छ. 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर रहन्छ. अहिलेसम्म श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै पनि अस्पष्ट रहेको छ. रेमिट्यान्स भित्रिन्छ तर नेपाली नागरिकहरू भित्रने स्थिति अलिकति कम बन्ने एउटा परिस्थिति बनेको छ. यसका बारेमा को जिम्मेवार हुने, सरकारको यसमा तदारूकता कस्तो रहने? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, लापरवाही होइन, जनताका पक्षमा काम गर्नुपर्छ सरकारले. आजको विषय रहनेछ संवैधानिक आयोगप्रति सरकारको अविश्वास किन बढ़दै गइरहेको छ. आज हामी बहस गर्दैछौ. आदरणीय श्रोता, सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ. अख्तियारको क्षेत्राधिकारभित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनाउनु पर्ने स्थिति किन सिर्जना भयो? अख्तियारप्रति सरकारको विश्वास छैन, अख्तियारप्रति सरकारको भरोसा छैन. अख्तियारका पदाधिकारीहरू प्रतिनिधिहरूलाई बोलाएर बालिन शाहको सचिवालयले थर्काएको विषय पनि आएको थियो आदरणीय श्रोता बालुवाटारमा बोलाएर. तर अख्तियारका प्रमुखहरू, अख्तियारका आयुक्तहरूले अब राम्रोसँग काम गर्न सके कि सकेनन्? आजको नेपाली बहसमा यस विषयमा चर्चा गर्दैछौ. जेएनजीका मुद्दा फिर्ता लिन दबाव छ खोजिँदै कानूनी आधार. एकातिर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आएको प्रतिवेदन अनुसार ध्वंसात्मक घटनाबारे छुट्टै अनुसन्धान भएको छैन. अर्कोतिर प्रहरीले थालेको अनुसन्धान सुस्त भएको छ र पक्राउ परेकालाई रिहा गर्न राजनैतिक दबाव बढ़दो छ. यस्तोमा सरकार न्यायिक निरूपण गर्ने कानूनी आधार खोजिरहेको एउटा परिस्थिति छ. जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुटाउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने भन्ने कुरा छ भने दोस्रो आगजनी, तोड़फोड़, लुटपाट, हतियार लुटपाट र हत्या जस्ता कसुरमा संलग्नलाई राजनैतिक आन्दोलनका नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने भन्ने विषय छ भने तेस्रो 23 र 24 भदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने भन्ने विषयमा पनि चर्चा भएको छ. तर राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद एवं कानूनका जानकार हेगेमणि नेउपाने के भन्छन् त भन्दा, जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, केही संसदमा छौ, केही सरकारमा, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज यतिखेर उठिराखेको छ. यदि जेलै जानुपर्ने हो भने त्यो बेला संलग्न भएका धेरै सांसदहरू छन्, उनीहरूलाई पनि कानून लाग्नुपर्छ र ढुङ्गामुढा गर्ने, आगजनी गर्ने, हत्या गर्ने, लुटपाट गर्नेहरूलाई पनि कानूनी कार्यवाहीमा
ल्याउनै पर्छ। यस विषयमा पनि हामी बहस गर्न चाहन्छौ, खबरदारी पनि गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको स्थिति हेर्ने हो भने यतिखेर नेपाली कंग्रेसले छुट्टा छुट्टै महाधिवेशन तोकेको छ दुवै पक्षले। अब के हुन्छ त कंग्रेसको भविष्य अझै अन्यलमा छ। निवर्तमान सभापति शेरबहादुर देउवा मै हो सभापति भन्दै बस्नु भएको छ भने गगन थापा पक्षले विशेष महाधिवेशनबाट वैधानिकता पाएको विषय छ। यसका विषयमा पनि हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा अब देशको परिस्थिति कस्तो छ? जेएनजी विद्रोहले देशलाई पुर्यायो, राष्ट्रको स्थिति के हो आज? यस विषयमा चर्चा गर्दै गर्दाखेरि अहिलेको जेएनजी आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दाखेरि फ्ल्याशब्याक यसलाई फर्केर हेर्दा जेएनजी विद्रोहले आखिर के सिकायो त? दलहरूमा रिफर्म भयो, दलहरू सुध्रिए, दलहरूले नयाँ ढंगले अगाडि बढ़न खोजिरहेका छन् त। नेकपा एमालेको स्थिति आज हेर्नुहुन्छ भने अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बताइरहँदाखेरि नेकपा एमालेमा पनि समानान्तर गतिविधिहरू यतिखेर चलिरहेका छन्। कुनै पनि हालतमा केपी ओलीको विकल्प खोज्नुपर्ने गरी तल्लो तहको शीर्ष नेतृत्व त्यस विषयमा बहस र संवादमा जुटेको छ। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखिएको प्रतिवेदनलाई सच्याउन लागेका छन्। प्रदीप गिवालीलाई प्रतिवेदन लेखनमा पठाउँदै गर्दा रामबहादुर थापा बादललाई समेत त्यसको जिम्मेवारी दिएका छन्। के हुन्छ त एमालेको परिस्थिति? आजको बहसमा चर्चा गर्दैछौ। आदरणीय श्रोता, कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक। अहिलेको अवस्थामा कानून मन्त्रीले नै कानून आयोगको अध्यक्ष हुने गरी विधेयक अगाडि बढ़ाएका विषयहरूदेखि लिएर अर्थतन्त्रको विषय, देशमा अर्थतन्त्र कम छ, खुम्चिँदै गइरहेको छ, तरलता छ, अर्थतन्त्रको स्थितिलाई हेर्ने हो भने, नजिकबाट निहाल्ने हो भने अब के हुन्छ त देशको अवस्था? जनताहरू कहिलेसम्म यसरी अप्ठ्यारोमा पर्छन् त? यस विषयमा चर्चा गर्दै गर्दाखेरि नेपाल अब एसिया कप खेल्दैछ। एसिसी प्रिमियर कप प्रतियोगितामा 17 विकेट लिन सफल कप्तान सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बन्नु भएको छ। फाइनलमा नेपाललाई जिताउन उत्कृष्ट शतक बनाएका शिव शेख म्यान अफ दि म्याच घोषित भएका छन्। आजको नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਚੀਲੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਬੈਸਮਾ ਬੈਂਕਿੰਗ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 थुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601111 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा हुनुहुन्छ मिन्जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ तपाईँहरूको महाधिवेशन कहिले हुँदैछ
6: दुईटा कार्यपालिका सार्वजनिक भएको छ अहिले हामी एउटा बनाउने प्रयत्नशील छौँ
5: महाधिवेशनको मिति तोकिसकेका छ तपाईँहरूको मिति भन्नुहोस् न महाधिवेशन असोज
6: एउटा असोज 3 र 4 गते ओडाबाट प्रारम्भ हुने भनेर स्थानीयतामा रहनुभएका साथीहरूले सार्वजनिक गर्नुभएको छ भने अर्को चुनावी कार्यालयबाट असोज 15 गतेदेखि स्थानीय तहको
5: ओडा अधिवेशन 20 गतेमा पालिका अधिवेशन 23 असोजमा क्षेत्रीय 15 कार्तिकमा जिल्ला 4 मंगसिरमा प्रदेश अधिवेशन होइन
6: मंगसिरमा महाधिवेशन हुन्छ एउटा असोज 15-16मा महाधिवेशन हुनेछ अर्को चाहिँ मंगसिरको अन्तिम
5: मंगसिरको अन्तिममा महाधिवेशनको तयारी कस्तो छ
6: दुवैतर्फ गति तीव्र रूपमा अगाडि बढ़िराखेको हुनाले नै म र केही साथीहरू चिन्तित भएर अस्तिको दिनमा सामूहिक रूपले अपील पनि गर्यौं दुईटा महाधिवेशनले पार्टीको सांगठनिक मात्रै होइन मुलुकको लोकतन्त्र र पार्टीको भविष्यलाई पनि र धेरै नेपालीहरूको भविष्यलाई पनि त्यसले अन्यलग्रस्त बनाउँछ तसर्थ पार्टीका अधिवेशनहरू सकभर सहमतिमा जाउँ सहकार्य गरौं एकता गरौं र महाधिवेशन पनि एकताको महाधिवेशन बनाऊ र एउटै महाधिवेशन गरौं भनेर हामी प्रयत्न गरिराखेका छौं र अहिले तपाईँसँग सम्वाद हुँदा पनि केही समय अगाडि पनि साथीहरूसँग यही विषयमा नै लगन मेहनत गरौं भनेर हामी सबैसँग अपील गरिराखेका छौँ
5: मेहनत गर्दा गर्दा धेरै समय घर्किसकेका छ निकै ठूलो मेहनत भइसकेका छ मूल मुद्दा यतिखेर सर्वोच्चमा विचाराधीन अवस्था छ तपाईँहरूले चाहिँ मूल मुद्दाको किनारा नलागुन्जेलसम्म भनेर अड्डी कसिराख्ने यतापट्टि मिलाउन हामी प्रयत्न गर्दैछौ हामीले धेरै फ्लेक्सिबिलिटी अपनाइसक्यौं भनेर गगन थापा पक्षले भन्ने कहाँनिर अड्कियो हल्लो त्यसो भए
6: एउटा चाहिँ हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौं भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौं समय वर्षभरि नपढ्ने परीक्षाको रुटिन निस्केपछि पढ्ने
5: अर्को
6: पढ्ने होइन त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टी त एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अकालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
5: अब तपाईँहरूको पक्षतिर अलिकति बढी अतालिएको भन्ने कुरा आइरहेछ अहिले होइन?
6: होइन, यो पक्ष त्यो पक्ष होइन।
5: अब शेखर कोइरालाजी मध्यस्थतामा बस्ने भन्ने विषय जोडियो, पूर्णबहादुर खड्गाजीले चाहिँ अब धेरै केन्द्रीय सदस्यदेखि लिएर महत्वपूर्ण नेताहरूलाई लगेर चाहिँ यता संस्थापनतिर आउँदै हुनुहुन्छ भन्ने विषय बाहिरिया छ, यसले गर्दाखेरि कमजोर त हुनुभयो नि त, अब इतर पक्ष त कमजोर हुँदै गयो।
6: कमजोर यसो छ, अहिलेको कमजोर हुने नहुने भन्दा पनि एउटा त सैद्धान्तिक हिसाबले, कानूनी हिसाबले र वैधताको हिसाबले बलियो र कमजोर हुने हो। अहिले कुन साथीहरू कता जानुभयो, को अल्मलिनुभयो, को उभिनुभयो भन्ने कुरा होइन, यो चाहिँ पार्टीको एउटै अधिवेशन भयो भने चाहिँ को कतातिर लाग्यो त्यसले परिणाम दिन्छ। आम चुनाव अथवा स्थानीय चुनावमा को कता लाग्यो त्यसले पनि परिणाममा असर गर्छ। अहिले हामीसँग स्थानीय र आम चुनाव पनि छैन र पार्टी एउटै महाधिवेशन पनि गर्ने सम्भावना कम छ। त्यसैले फरक फरक महाधिवेशन गर्यो भने संख्याको कुराले हामीलाई त्यति प्रभाव पार्दैन, तर हामी जुन लक्ष्यमा एउटै महाधिवेशन गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ, त्यति बेला चाहिँ एउटै महाधिवेशन हुँदा कसको संख्या कति हुने र को निर्वाचनमा चाहिँ एउटै महाधिवेशनबाट निर्वाचित हुँदा बहुमतकै साथ निर्वाचित भएर आउला भन्ने विषयले सायद मलाई लाग्छ नेतृत्व तहमा, त्यो पनि कार्यकर्ता तहमा होइन नेतृत्व तहमा त्यसले एउटा आशंका उत्पन्न गरेको होला, अनुमान उत्पन्न गरेको होला। तर यहाँले भन्नुभयो जस्तो अहिले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति मध्ये कता बढी लाग्नुहुन्छ भन्ने कुराले समूह निर्माणमा ठूलो सानो बनाउला, तर त्यसले संवैधानिक वैधानिक र सांगठनिक वा सैद्धान्तिक परिणाममा भने यसले असर गर्ने छैन, बरु यसको असर दुईटा हुन बित्तिकै यसको असर चाहिँ मुलुकको राजनीतिक स्थिरतामा, लोकतन्त्रको भविष्यमा र पार्टीको सांगठनिक क्षमतामा चाहिँ असर गर्दछ।
5: अब यो प्रक्रियालाई हेर्ने हो भने नेपाली कंग्रेसको विवाद चाहिँ निकै रसातलमा पुगिसकेको त स्पष्ट हुन्छ, यो असोज पहिलो सातासम्म विभाजनकै संहारमा जान्छ भन्ने कुरा पनि भविष्यवाणी हुँदैछ होइन, यो यसका पूर्व संकेतहरू पनि देखिरहेका छन्। विभाजनको अलावा मिल्ने सक्ने सम्भावना चाहिँ क्षीण हुँदै गयो होइन, अब त स्वीकार्नुहुन्छ नि त यो अवस्था?
6: मैले अहिले पनि दोहोऱ्याउँछु, मेरो भनाइ के छ भने जब कुनै व्यक्ति समूह पार्टी संगठन वा दलहरू आपसमा मिलिरहेका हुन्छन् त्यसभित्र विभाजनको सम्भावना उत्तिकै रहन्छ। जब कुनै पनि व्यक्ति समूह दल संगठन विभाजित अवस्थामा हुन्छन् उनीहरूका बीचमा मिल्ने सम्भावना त्यति नै हुन्छ। त्यसो भएको हुनाले पहिले हामी मिलेका थियौँ विभाजनको सम्भावना थियो, विभाजित भयौँ, अहिले हामी विभाजित अवस्थामा छौँ, मिल्ने सम्भावना उत्तिकै रहन्छ भन्ने मेरो चाहिँ।
5: तर अहिले तपाईँहरूको चाहिँ मुख्य असहमति भनेको गगनसँग हो वा चाहिँ गगन नेतृत्वको नयाँ पुस्तासँग हो? त्यसो भए
6: अहिले पुस्तासँग पनि छैन र अहिले व्यक्तिसँग पनि छैन, अहिलेको मुख्य विवाद भनेको हाम्रो विधि र प्रक्रियाको हो। नेपाली कंग्रेस पार्टीको 15 महाधिवेशन विधिसम्मत ढंगले गर्न पाउनुपर्छ र त्यही काम विधिसम्मत महाधिवेशन भयो भने त्यसैले सबै विवादको निरूपण गर्छ भन्ने हो। त्यो भनेको 14 महाधिवेशनबाट तय गरिएको 15 महाधिवेशन सामान्य प्रक्रियाबाट एउटै गरियो भने त्यसबाट निर्वाचित भएको सभापति कार्य समिति को आउनुहुन्छ, कति उमेरको आउनुहुन्छ, कुन पुस्ताको आउनुहुन्छ, कुन भूगोलको आउनुहुन्छ, कुन समुदायको आउनुहुन्छ भन्ने प्रश्न होइन, जो आउनुहुन्छ उहाँ सर्वमान्य हुनुहुन्छ भन्ने मेरो र साथीहरूको पनि मान्यता हो। तर अब अहिले हामी के गरिराखेका छौँ, सामाजिक सञ्जालमा विभिन्न डिजिटल प्लेटफर्महरूमा भने फलानु व्यक्ति फलानु व्यक्ति फलानु थी फलानु व्यक्तिको होइन, मेरो चाहिँ दृष्टिकोण योभन्दा फरक छ। मेरो दृष्टिकोण के हो भने नेपालको संविधानले, पार्टीको विधानले, हाम्रो कांग्रेसको परम्पराले हामीलाई के त विषय निर्देशित गरेको छ त्यो विषयमा हामी अगाडि बढ्नुपर्छ। बीचमा व्यक्तिका कुरा, घटनाका कुरा, समूहका कुरा, उत्तेजनाका कुरा, आवेगका कुरा त आउँछ। 2003 सालदेखि स्थापना भएको कांग्रेसका जीवनमा यस्ता कति आएका छन् तर सबै कुराको निरूपण भनेको हामीलाई तत्कालीन संविधान, पार्टीको विधान, हाम्रो नेताहरूको विवेक र परम्पराले हामीलाई चाहिँ निर्देशित गर्दै नेपालको सबैभन्दा ठूलो पुरानो र चाहिँ अनुभवी पार्टीको रूपमा स्थापित गरेको छ। त्यो परम्परालाई निरन्तरता दिन अहिले शीर्ष तहमा, नेतृत्व तहमा बसेका सबै नेताहरूले अनुभूति गरेर अगाडि बढ्नुपर्छ भन्ने
5: सर्वोच्च अदालतले महाधिवेशन रोक्न त अन्तरिम आदेश त दिएन नि त होइन संस्थापन पक्षले त नियमित महाधिवेशन गर्न त सजिलो पारिदिया छ
6: तपाईँले ठिक विषय उठाउनुभयो खेमजी मेरो त देवारदेखि नै मेरो असन्तुष्टि के हो भने निर्वाचन आयोगको मान्यतापूर्ण र अदालतको त्रुटिपूर्ण फैसलाको कारणले कंग्रेसको यो अवस्था आएको हो त्यसरी त्रुटिपूर्ण फैसलालाई पुनरावलोकन गरिपाऊ भन्दा सम्मान्य सम्मानित सर्वोच्च अदालतका सम्मान्य प्रधान न्यायाधीशकै इजलासबाट भनेको पूर्ण इजलासबाट हाम्रो मुद्दालाई पुनरावलोकन गर्ने आदेश भइसकेपछि स्वाभाविक हिसाबले दुवै तर्फका विवादित दुवै तर्फका गतिविधिहरू रोक्नुपर्ने कानुनी प्रावधान छ तर अस्तिको आदेशमा कानुनी प्रावधान भए तापनि पहिलेको फैसलाले केही नबोलेकोले केही बोल्नु परेन भनेर यस्तो हचुवाको ढङ्गबाट जुन आयो त्यसले पनि हाम्रो पार्टी विभाजनको निरन्तरतामा काम गरेछ
5: होइन त्यो अब सर्वोच्चमा गइसकेपछि त उसले त एउटा आदेश दिने हो नि त होइन पार्टीलाई त आफूले पो मिलाउनु अब अर्कै टाउकोमा थुपार्ने होइन जति दोष पनि
6: यसरी यसो छ त्यो फैसला आफै
5: तपाईँहरूकै पक्षमा फैसला आउँछ भन्ने त ग्यारेन्टी हुँदैन नि त मिन्जी
6: होइन हाम्रो फैसला होइन त्यो हाम्रो पक्षमा भन्ने नै होइन हामीले के परिभाषित गर्यौँ भने कुनै पनि पक्षले तय गरेको अधिवेशनको कार्यतालिका रोक्नु पर्ने देखिएन भनेपछि त तिमी दुईटा अधिवेशन गर भनेर भनिहाल्यो त त्यसले हामी दुईटा
5: अधिवेशन गर भनेको छैन उसले अन्त अधिवेशन रोक्नका निम्ति अन्तरिम आदेश दियो तपाईँले अन्तर्कालीन आदेश माग गर्नुभएको थियो अन्तर्कालीन आदेश दिन स्वीकार गर्यो
6: खेमजी यसो त कुनै दुई व्यक्ति लाप्पा खेल्दै थिए हनान गर्दै थिए त एक पक्षले के भन्यो भने म चुपो लागेर बसेको थिएँ फलानुले हात छोडो त्यसैले उसलाई रोकिदिनु न भन्दा अहिले कसैले पनि मुक्का हानिराखेको कुरा रोक्नु परेन भनेर भनिदिनु सम्बन्धित निकायले भने तैँले पनि हान भन्यो नि त होइन र त्यसो भएको हुनाले के भने नेपाली कंग्रेसको विवाद नै सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको कुरा सत्य हो
5: मूल मुद्दा
6: सुन्नु यस्तो विचाराधीन रहेको अवस्थामा स्टे अर्डर अन्तरिम आदेश जारी गर्नुपर्ने पनि हाम्रो दफा हेरी देवानी संहिताको दफा 201 को दफा 230 बमोजिमको व्यवस्था छ तर पहिले यो मुद्दामा कसैले केही नबोलेको हुनाले हामी पनि बोल्दैनौँ भने हामीले नि बोल्नु परेन भनेको के भनेको भने एक पक्षले कुनै काम गर्नु हुँदैन भनेर हामीले भनिरहनु नपर्ने भनेपछि त दुवैले गरे हुन्छ भन्ने आशयको भएको हुनाले नै तत्पश्चात नेपाली कंग्रेसको 11 गते सर्वसम्मानित सर्वोच्च अदालतले त्यो प्रकृतिको आदेश गर्यो त्यस पछाडि 17 र 18 गतेको बैठक बसेर चुन्दरीमा रहेको नेपाली कंग्रेसले पनि अर्को कार्यतालिका सार्वजनिक गरे त्यो कार्यतालिका सार्वजनिक

0: तपाईँहरूले भने जस्तै आदेश आइदिएको भए चाहिँ इट्स ओके, अब त तपाईँहरूले भने जस्तो आदेश नआइदिइसके
1: हामीले माग गरेको जस्तो होइन अन्तरिमकालीन आदेश आएको भए अहिले दुवै दलहरू सर्वोच्च अदालतमा विचाराधीन मूल मुद्दाको फैसलाको प्रतीक्षामा हुन्थे र अधिवेशनका गतिविधिहरू रोकिन्थे। अधिवेशनका गतिविधिहरू रोकिसकिसकेपछि पार्टीका नेताहरूको भागदौड पनि यता र उता उता र यता दौडिने क्रम पनि बन्द हुन्थ्यो, गाली गलोज बन्द हुन्थ्यो, संवादको वातावरण प्रारम्भ हुन्थ्यो। एउटै महाधिवेशन गर्नका लागि हामी सबैको प्रयत्नले समय पाउँथ्यो र स्वाभाविक हिसाबले पार्टी एक हुन्थ्यो, अरू दलहरूसँग पनि सहकार्यको वातावरण बन्थ्यो भन्ने हाम्रो सोचाइ हो।
0: पार्टी मिलाइदिने जिम्मेवारी चाहिँ सर्वोच्च अदालतको हो कि तपाईँहरूको?
1: हाम्रो पनि हो र त हामी विचार मुद्दा अन्तरिमकालीन आदेश पनि जारी भएको छैन, मूल मुद्दाको फैसला पनि भएको छैन, तर पनि हामी संवाद गरौं, सहमति गरौं, सहकार्य गरौं, एकता गरौं। यसका लागि दुवै तर्फले प्रारम्भ गरेको अस्त्रका रूपमा लिएको महाधिवेशनको कार्यतालिका स्थगन गरौं, हामीले बन्द गरौं भनेर छैन, स्थगन गरौं, स्थगन गरेर वार्ता प्रारम्भ गरौं भनेर अस्ति 25-30 जना साथीहरूले हस्ताक्षर गरेर अपिल पनि गर्यो। त्यो अपिल गर्दा केही सकारात्मक लक्षणहरू पनि देखिएको छ, तर त्यो देखिएको लक्षणहरू पनि संवादको माध्यमबाट होइन अहन्ताको माध्यमबाट ठिक छ यो म गरिदिन्छु यो म गरिदिन्छु भन्ने ढङ्गबाट भन्दा पनि अब हामीले के गर्दा ठिक हुन्छ भनेर एउटै टेबुलमा बसेर संवाद प्रारम्भ गरेर त्यहाँबाट अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने सोचाइ छ। तर अझै पनि समय छ, आज 28 गते हुँदैछ भने अब 3 गतेसम्ममा एकै रातमा पनि अघिल्लो रात पनि हामी बदल्न सक्छौँ, निर्णय गरेर कार्यतालिका स्थगन गरेर अगाडि जान सक्छौँ, संवाद प्रारम्भ गर्न सक्छौँ। केही ठाउँमा छिटफुट अधिवेशन जस्तै 15 महाधिवेशनको केही वडाहरूमा जनसम्पर्क समितिमा महाधिवेशन प्रारम्भ भइसकेपछि त विशेष महाधिवेशन भयो भने केही वडाका अधिवेशन भइसकेपछि फेरि स्थगन गरेर संयुक्त महाधिवेशन गर्न सक्छौ। त्यसरी आशाका किरणहरू अझै पनि छन्, आशावादी हामी अझै पनि बन्न सक्छौ, तर प्रयत्न जारी राख्छ।
0: अब एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो अब सभापति गगन कुमार थापाले पटक पटक समय माग्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवाले समय किन नदिया, त्यसो भए भेट्न किन नदिया?
1: दुवैतर्फ भएन, दुवैतर्फ आइसकेको उहाँले माग्दा मागेको समय नपाउनु भएको, बोलाएको समयमा नजानु भएको भन्ने दुइटै छ। त्यसैले अस्तिको दिन हामीले भेटघाट गर्दा पनि उहाँसँग हामीले के भन्यौँ भने तपाईँ त कुनै समयमा उहाँ सभापति, तपाईँ महामन्त्री हो, तपाईँको पिता तुल्य नेता पनि हो, तपाईँ जानुभयो भने के फरक पर्छ र म आएँ है भन्न बित्तिकै आउँ कि नआउँ भन्दाखेरि अहिले होइन अलिक पछि आउनु भन्नुभयो होला होइन मनमुटाव भएको अवस्थामा, तर तपाईँ सुरु सुरु जानुभयो भने फरक पर्दैन नि भन्दा म जान्छु पनि भन्नुभएको थियो। उहाँले मलाई समय दिएको पनि हो, म त्यो समयमा जान नसकेको पनि हो भनेर उहाँले पनि स्वीकार्नु भएको छ। त्यसैले अलिकति वातावरण
0: एकले समय माग्दा अर्कोले नदिने, अर्कोले बोलाउँदा अर्को नजाने, त्यहाँ पनि ऊ भइरहेछ, म्युजिकल चेयर जस्तो भइरहेछ होइन।
1: त्यसैले एकपक्षीय रूपले पनि कसैलाई एक्युज ब्लेम गर्नुभन्दा के कारणले हो मागेको समयमा ठ्याक्कै म आउँछु भन्दा उहाँले अहिले होइन भन्ने र ल आउनुहोस् न त आज यति बजी आउनुहोस् भन्दा म भ्याउँदिनँ अथवा म अहिले टाढा छु म सकिनँ भन्ने कुराले असहज वातावरण बनायो कि भनेर नै हामीले अस्ति सहज बनाउनका लागि पहल गरेका हो। अहिले भेट्ने वातावरण पनि छ, संवाद गर्ने वातावरण पनि छ, तर अब एक्सनमा जानु पर्यो, उहाँहरूले गर्नुभयो भने परिणाम सकारात्मक आउँछ भन्ने हाम्रो आशा लाग्छ।
0: खासमा कुरो नबुझिएको के हो भने, तपाईँ र मैले धेरै पटक पनि बहस गरेका छौँ होइन, धेरै नेताहरूसँग पनि मैले बहस गरिरहेको छु, ठोस मागहरू के हुन् भन्ने कुरा चाहिँ अलिक बुझ्नै गाह्रो भयो क्या, यो एकदमै अनिर्णित जस्तो क्या, ठोस माग के हुन् आधिकारिक मागहरू के हुन् भन्ने कुरै बाहिर न।
1: पहिलो कुरा चाहिँ मागको पक्षमा दुवै पक्ष अथवा यसो भन्ने हो भने 14 महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूको चाहिँ खासै माग केही पनि छैन, किनभने विभाजित दुई पक्ष भएको हुनाले एकले अर्कासँग माग्ने भन्ने नै हुँदैन। पहिलो कुरा त हामी मिल्ने कि नमिल्ने भन्ने विषय नै गम्भीर विषय बन्यो। यदि हाम्रो मिल्ने मनसाय हो भने साथीहरूले माग्नेले माग घटाउन सक्नुहुन्छ, दिनेले मन बढाउन सक्नुहुन्छ, तर त्यस पछाडि माग के हो भन्नका लागि एउटा टेबुलमा बस्नुपर्ने, एउटा टेबुलमा बस्ने वातावरण पनि बनाएको छैन र टेबुलमा बसिसकेपछि अनि यो बढी भयो, यो कम भयो, यो थपौं, यो झिकौं भन्न सकिन्थ्यो, त्यो स्टेजमा हामी पुगेकै छैनौं। तर बाहिर जे सञ्चार माध्यममा सार्वजनिक भएका, साथीभाइहरूको संवादमा जानकारी भएका मागहरू छन्, ती मागहरू एकदमै नगण्य मागहरू, साधारण मागहरू र पूरा गर्न सकिने मागहरू छन्। ती मागहरू भनेको जस्तो यहाँलाई भने जस्तो 15

0: अधिवेशनका लागि भनेर नवीकरण गरिएका सदस्यहरूलाई स्वतः पन्ध्रौं अधिवेशनमा भाग लिन तिनै प्रावधान थियो। त्यो कुरालाई सानेतामा रहनुभएका साथीहरूले त्यसलाई खुकुलो पनि गरिसक्नु भएको छ। दोस्रो कुरा त चौधौं अधिवेशनबाट निर्वाचित मनोनित कार्य समितिले पन्ध्रौं अधिवेशनमा विधानत संविधानत भाग लिन पाउनुपर्ने हो, उहाँहरूले भाग लिन पाउने वातावरण बनाइयोस् भनेको छ। त्यो पनि सकारात्मक रूपमा नै अहिले हुन सक्छ भनेर आइराखेका छ। त्यस पछाडि पन्ध्रौं अधिवेशनलाई निष्पक्ष भागलिरहित स्वतन्त्र बनाउनका लागि तेस्रो व्यक्तिको संयोजकत्वमा निर्वाचन तयारी के अरे अधिवेशन तयारी समिति बनाओस् भन्दा त्यसलाई पनि सामान्य मान्न सकिन्छ, सकारात्मक मान्न सकिन्छ। महाधिवेशनलाई आवश्यक पर्ने समितिहरूमा सबैको सहभागिता र सम्मानजनक सहभागितामा त्यस्ता समितिहरू बनाउने भनेपछि त्यो पनि सकारात्मक छ। तर अब यसका लागि के गर्नुपर्छ भन्दा यसका लागि समय चाहिन्छ। अब तीन दिनमा त यो सम्भव हुँदैन, पाँच दिनमा सम्भव हुँदैन। त्यसो भए के गर्न सकिन्छ त भन्दा दुवै तर्फका महाधिवेशनका कार्यकारीलाई स्थगन गरेर केही समय लिएर समय निकालेर अब यी विषयमा संवाद गर्यौं भने कुरा मिल्छ भन्ने मेरो दृष्टिकोण।
1: अब कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का अपक्ष असोज तीन गते शुरू हुने पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएका छन्। यसले के सन्देश दिँदैछ? पूर्णबहादुर खड्काको माग पूरा भएछ, पूर्णबहादुरको भन्दा फरक माग चाहिँ के हो तपाईँहरूको भन्ने प्रश्न छ नि त फेरि।
0: यसमा धेरै जानु परेन। अब जब
1: उहाँहरू त सहभागी हुने भनिसक्नु भयो नि त होइन पन्ध्रौं महाधिवेशनमा।
0: होइन होइन, यस्तो कुरा छ किनकि दुईटा अधिवेशनलाई स्वीकार गर्दिन भन्ने नेताहरूले दुईटा अधिवेशनलाई स्वीकारेर कुनै एक अधिवेशन वा महाधिवेशनमा भाग लिने मनसाय बनाउनुभयो भने त्यसबाट दुईटा कुरा बुझ्न सकिन्छ। कि त अब मिलाउन सकिएन, जेसुकै होस् म एकातर्फ लाग्छु भन्ने अर्थ बुझिन्छ। अर्को चाहिँ के बुझिन्छ भने मलाई मन परेको समूह यो हो, त्यसैले विभाजित भयो ठिकै हो, म यता लाग्छु भन्ने हुन्छ। त्यसैले व्यक्तिको लाइक र डिसलाइकसँग, पक्ष र विपक्षसँग भन्दा पनि हाम्रो सिङ्गो कंग्रेसको र म जस्ता साथीहरूको चिन्ता के हो भने दुईटा नभइदिए हुन्थ्यो, एउटा गर्न पाए हुन्थ्यो, एउटा गर्न पाएदेखि यी तर्क वितर्क पनि गरिरहनु पर्दैन थियो भन्ने हो।
1: अब होइन, यो त ठिकै हो, किनभने पूर्णबहादुरजीले त शुरूमा निकै ठूलो प्रयत्न पनि गर्नुभयो नि त। इतर पक्षमा त उहाँ त मुख्य नेतै भएर चाहिँ उहाँले काम पनि गर्नुभयो, तर उहाँले त केही समूह ल्याएर केही नेताहरूलाई ल्याएर धेरै धमाधम छोड्ने स्थिति छ नि त त्यताको टिमबाट। यो किन अब न्यू मात्र खोजिरहेको, अब त मिल्ने प्रयत्न गरे भइगयो नि त भन्ने खालको पनि नेता कार्यकर्ताहरूको आशय छ नि त होइन।
0: यसलाई यसरी बुझ्नुपर्छ, मैले भने पनि हाले अघि नै, विभाजित नगरौं भन्ने आशय हो। विभाजित हुँदा को कता जानुहुन्छ भन्ने त स्वाभाविक हो नि त, नेताहरू डिभिजन हुन बित्तिकै
1: पूर्णबहादुरजीले छोड्दैमा चाहिँ मुख्य माग र मूल मुद्दाहरू चाहिँ ओझेलमा पर्दैन त्यसो भए नि
0: तपाईँहरू। त्यो कहिले पनि पर्दै पर्दैन, किनभने वादी प्रतिवादीको बीचमा एउटा मात्रै वादी प्रतिवादी भएको भए कुनै एक वादी पक्षले आफ्नो वादी छोड्न बित्तिकै समाप्त हुन्थ्यो होला। अब अदालतमा मुद्दा पनि दुईजनाले छुट्टा छुट्टै हाल्नु भएको छ, शेरबहादुर पूर्णबहादुर खड्काले आफ्ना मुद्दा छुट्टै छ। अब पूर्णबहादुर खड्काले असोजात के अरे तीन चार पाँचको अधिवेशनमा भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन। उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ, कतै पनि लाग्दिनँ, मेरो मुद्दा छ, म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ। त्यसैले उहाँ कतै नलाग्नु होला भन्ने विश्वास हो। लागिहाल्नुभयो भने पनि उहाँ लाग्दैन, मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन् एक। दोस्रो कुरा यो कानूनी विषय मात्रै होइन, राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोगमा जाने, आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने, त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला। त्यसो भएको हुनाले अब यो कानूनी विषयको अतिरिक्त हिजो कानूनी विषय प्रबल थियो, अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ।
1: र आज पनि धेरैले त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् भनेर यहाँ समाचार माध्यमहरूमा मैले
0: देउबा टिम छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने, कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काँग्रेसको कार्यतालिका अगाडि र चुनदेवी काँग्रेसको कार्यतालिका पछाडि भएको हुनाले अगाडिको कार्यतालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वाभाविक हो। डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ, चोइस हुन्छ, डिसिजन हुन्छ। लाइक चोइस एन्ड डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न नै सकिँदैन। जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नर्म्सका रूपमा लिएर त्यसलाई पनि मान्नुपर्ने हुन्छ।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता मेन विश्वकर्मा। आदरणीय श्रोता, केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं इगो बारखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
3: प्रथम पुरस्कार 2,00,000
2: द्वितीय पुरस्कार 1,00,000
3: तृतीय पुरस्कार 60,000
2: टाइटल स्पोन्सर इगो
3: कल्चरल इनिसिएटिव अफ सूर्य नेपाल गाथा
2: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
3: नासा सेक्युरिटी
2: सिटी एक्सप्रेस मनी ट्रान्सफर
3: युनाइटेड अग्रोज इन्सुरेन्स
2: यति एयरलाइन
3: वेदालय
2: पब्लिसिङ पार्टनर पाइन ट्री
3: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
2: कथा पठाउनका लागि बारखरी बुक्स एट जीमेल डट कम
3: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते
4: ए भतिस त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
5: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
4: जे पाए त्यही खालास अनि रोगले समात्ला
5: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
4: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
8: खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क पिस होम इन्टरनेट
9: यतिको हाम्रो बीचमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली गुड मर्निङ डाक्टर साहब
10: एकदम गुड मर्निङ लोकन
9: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि एक वर्ष पूरा भयो डाक्टर साहब होइन छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ यसलाई फ्ल्यास ब्याक फर्केर हेर्दा त्यो काली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नुभएको छ डाक्टर
10: काली लाग्दो हामीले तीन कालखण्डमा जोडौँ पहिलो कालखण्ड जेन्जीको त्यो आन्दोलन त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार सेकेन्ड कालखण्डमा इलेक्सन भएर बाल्ने शाहको त्यो पहिलो कालखण्ड भएर मैले कसले दिएँ भनेदेखि सुनामी अगाडिको यो यस्तो यो भयङ्कर सुनामी आयो नदीको सुनामी अगाडिको र त्यसपछिको अहिलेको कुरा यसलाई तीन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रोसँग एनालाइज गर्न सकिन्छ तर जेन्जी को भनेर अहिले लम्तन्ने गयो भनेदेखि केही पनि भन्न सकिन्छ किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ जेन्जी पछि त इट वाज अ डिजास्टरै हो जेन्जीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारी गभर्मेन्ट जुन आयो उपलब्धि केही पनि भएन किनभने जेन्जीको 5 मुद्दा मात्र एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन यतिसम्म कि चाहिँ नभनेको चाहिँ एड्रेस भयो र यतिसम्म कि सुशीलाकारीले भनिदिने मेरो एउटै काम हो इलेक्सन गराउने जबकि चाहिँ जेन्जीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ कार्यकारीतिर जाऊ प्रदेशहरू अलिक खत्तम पार र नम्बर 4 चाहिँ नि उनले भनेको थिएँ यो कार्यकारीतिर नम्बर 4 चाहिँ यो के भनेको चार कुरा थियो ओके बिर्सी न त्यो एउटा पनि भएन र इनफ्याक्ट सूचना कार्यकारीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्थ्यो जेन्जीको आन्दोलन र भगवानमाथि म शपथ खान्छु भन्नु सक्छ रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरे मैले सबै दलहरूलाई मिलाएको परामर्श गरेर संविधान बचाउने मैले गरिन्छु भन्दै त्यो संविधान उसले पुनर्लेखन नै भनेका थिए जेन्जीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीला कार्की शपथ दिइदिन् त्यही राति 12 बजे उनले गडबडी गरिन् त्यसमा चाहिँ त्यो दिन चाहिँ सुदन गुरुङले गल्ती गरे खुट्टामै घौधेर आधिकारिकता दिए सो द्याट वाज अ डिजास्टर नै भयो किनभने जेएनजीको सम्बोधन नै भएन र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन एक दुईजनाले फाइदा उठाए बाँकी त अहिले विद्रोहमै छन् भनौँ न अहिले.
9: अब अहिले जेएनजी विद्रोहकै कुरा गर्दाखेरि जेएनजीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेएनजी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
10: त्यसै भन्छु नि, लङ्का जित्ने हनुमान जस पनि ढेँडो भन्छन् नि, एकदम यो भाषा जे त्यहाँ एउटा सुजन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, एकदम कि बालन शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्याक टु ब्याकबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है. त्यसले त्यो बेलामा जे भयो, अब सुशील कार्की कोही जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खडेल चढेर यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट चाहिँ इलेक्सन गर्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना, त्यो हाम्रो बम, त्यो त्यो हाम्रो निरज ढुङ्गाना, हाम्रो त्यो रक्षा बम जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडै पनि हाल्यो. ओके, अब तेस्रो आयो सरकार भयो, इलेक्सन भयो, यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन त्यो गरेर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए. तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दलले कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो. अब आएपछि आयो त के बालेसा आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिरामी सानीको निगाबाट. सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामी त्यसरी सुरुदेखि भने बिल्कुल गलत छ. तर सुदन गुरुङले तुरन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागि गरे र हाम्रो एक प्रकार हामीले मन जिते. त बालन शाह त रवैया त त्यो तीन चार महिना त बिल्कुलै रटनै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हामी भारतको मिच्या चाहिँ भन्छन्, अनि सांसदले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्यानकै आउँदैन. त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म. र बालन शाह टोटली जाने अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो. यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो. मैले त भन्ने गएको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो. त्यसले गर्दाखेरि धेरै फरक छ. तेस्रो कालखण्डमा गएर चाहिँ म देख्छु अहिले, हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्मै छ भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई घण्टा कुरा गरे, ठोस कुरा गरेको थियो, कोही जम्बो उद्योगपतिहरूले आएर देखि 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरेको जाने परिणाम निस्किने कुरा चारजनालाई बसेर गरेका छन्. महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भाषा. अहिले बालन शाह अचानक चेन्ज भयो, यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ. र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो, र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान हामीले हेरिरहेको छ. यो क्या हो, यो काया पलट कसरी भयो? यो सुनेको छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पर्यो यतिको लागि. त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेएनजीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ केही न कि अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ. जे पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ. अब के गर्ने, समस्या चाहिँ 5 वर्षमा के निक्ल यो ठिक हुन्थ्यो, 10 वर्ष लाग्ला, तर हेरौँ अब के हुन्छ.
9: डाक्टर साहब होइन, निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन, कालखण्ड फेरियो पनि, व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक, हाम्रै घर अगाडि भनौँ न होइन, आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू राष्ट्रपतिहरू प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो होइन, पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे। तर अहिले भारतले टोटली डिसएग्री गर्यो क्या, भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो। अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो, वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ सर?
10: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरे कुरा हेर्नुहोस् अनु के गर्न सक्थ्यो छोड्नुहोस्। भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन। हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्।
9: मानवीयताको कुरा एउटा
10: होइन, त्यही त मुख्यको त्यही त हो नि। अहिले अहिले हामीलाई म हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन भने कुनै चित्त दुखेको छैन अहिले, हो न मलाई मात्र छैन। यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ पनि बसोबास छैन त्यहाँ। त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएन हो भने उसलाई चाहिँ अहिले हेप्ने, त्यो नचाहिने कुरो भने हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ, नचाहिने कुरो गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएन त बोलाएन, हामीले के मतलब हो, हामीले ब्रिक्समा हामीले के गर्ने पनि होइन। फ्रेङ्कली बताउँ, चाइना र अमेरिका, चाइना रसिया त्यो इरान छ, त्यहाँ साउथ अफ्रिका छ, त्यसले मुलुकमा हाम्रो गएर के गर्ने नि? त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ, चाइनाले पनि गरेको छ, त भारतले गर्नुसम्म गरेको छ। त्यसमा अहिले हामीले ब्रिक्समा बोलाएन, हामीले के किन भयो त्यसरी हामी म त भनिदिनु भयो अहिले।
9: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकी सङ्घका मित्रवत व्यवहारहरू सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
10: विचार गर्नुहोस्। जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा, तेस्रोमा भन्दिनँ, दोस्रो कालखण्डमा जुन त्यो जुन नचाहिने काम बालनले गर्दै गएको थिए, भारतले पनि चिराउनुसम्म चिराए, चाइनाले पनि खुसी पार्न सकेनन् र मोदीको दुई दुई चोरीको त्यत्रो हिंसा लत्याइदिएका थिए। त्यति हुँदा हुँदै भारतले त्यो स्टेपै नमानिकन सोझे त्यत्रो चाहिने भनियो नि, मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 टनका टन सामान ल्याएको छ। हेर्नुहोस् मलाई त्यो उनले गर्न पर्थ्यो र हेर्दा क्या, तर उनीहरूले आफ्नो बढत देखाए। हामी ठुलो राष्ट्र हौ, नेपालको लागि जनताको हामी गर्छौँ, माननीय प्रधानमन्त्री के हामीले गर्छ हामी मतलब छैन।
9: ग्यास छैन साहब, ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरि, तर ग्यासको संकट चाहिँ पूरा हुन सकेन भने
10: माने। अब त्यो हाम्रो लोकल कुरा हो, पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ केदेखि खाडीकोले गर्दा कि अल्टिमेटली भारतलाई धक्का पर्छ। भारतलाई धक्का परेपछि हामीले पनि धक्का पछि नपरि छाड्दैन। अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ। अब त्यो त अचम्म लाग्छ, यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाली गरेन, पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास सिलिन्डर सरकार निकाल्न सक्यो नि त। यसो मतलब उनको टाइममा पनि त्यो किन भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा। मिलो मिजो भन्ने आखिरमा त कमिसन सबले खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ? भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो कहाँ धेरै कालो बजाई भएको छ। तर गौरी कार्कीलाई, गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा त, भनेदेखि त्यस्तो व्यक्ति थिइन्। अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोलेको भन्नुहोस् त मलाई, त्यस्तो भन्न पाइन्छ भने? यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्यो, यहाँ त कस्तो चल्नु भएको छ भने, एउटा कुनै मारवाडी कहीँ अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद गाह्रो गरेर त्यो गर्न पाइन्छ? यो त नचाहिने कुरा हो नि। यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ नि माने एकदम जनताको नजरमा घिराउने कुरा गर्नु हुँदैन नि। त्यही गौरी यादवले गरेको थिइन्, उनलाई उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो, बालेले हटाउने डेफिनेट हटाउँथे, तर लकिली राजीनामा दिन बालेले हटाउनु परेन। तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ, तर म भन्छु सरकारलाई, तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ, तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिग्देऊ। स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती डल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न। हाम्रै यहाँ उत्पादन गर्ने बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पर्यो। अब अलिक होमवर्क गरे चाहिँ गर्न पर्यो, माने घर घरमा पनि अब खाएर आएको भन्न सकिन्छ नि, तर यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पर्यो नि।
9: नगर्ने जाँदा जाँदै डाक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा छन्, कोही सरकारमा छन् होइन। अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ। तपाईँ के भन्नुहुन्छ?
10: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्। म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखाएको छु कस्ता कस्ता स्टुडेन्ट बिचारू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्। त्यस्तोले गरेको होइनन्, म्याक्सिमम लुटपेट लुटेर गुण्डा फटाहाले गरेका हुन्। त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुटपाटै गरेको। त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ, समातेछ भने त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ। तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुल चाहिँ छन् भनेदेखि त्यसको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन। तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यस्तो चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्ने चाहिँ मिल्दैन, अब ध्वंस गर्ने छोड्ने मिल्दैन।
9: अब नेपाली कंग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ। कंग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र
10: विश्लेषण एउटा कुरा भन्नु हो, कंग्रेसमा भन्नु त्यो भन्न मिल्दैन। अहिले कंग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कंग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेछ, इलेक्सन कमिसनले आधिकारिक मानेछ, अहिले अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाएपछि यो अर्को त यो यो इतर कंग्रेस बिपीको सिद्धान्त लत्याउने कंग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ अब भाइ कम्युनिस्ट भइसक्यो, दाइ कम्युनिस्ट भइसक्यो छ, यो त्यो कंग्रेस हो। त्यसलाई कसै कंग्रेस भन्दैन। अब अहिले चाहिँ यिनीहरूले चाहिँ यो कंग्रेस जुन छ कंग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ। भन्नै मिल्दैन, अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा, पुगे होइन देउवा, त्यो भगुवा 5 महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ, अहिले आएर सोझे अनि सक्रिय राजनीति गर्न त्यो भित्र पस्छ अनि अदालतमा गएर चाहिँ मुद्दा हाल्छ। त्यस्तो त्यस्तो फटाहरू यिनीहरू पाँच पाँच वर्ष प्रधानमन्त्री भए, देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
9: तपाईँ बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
10: चौपट, मैले त अहिले मात्र होइन, मैले बारमा चाहिँ शेखर कोइराला चाहिँ साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बसेपछि देउवासँग लड्यो पनि इलेक्सन पनि कति राम्रो। हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त, गणेश मानको सिद्धान्त, भट्टराई सिद्धान्त सिद्धान्त लिएर बसे भनेका थियौँ, आखिरमा किन हो किन अल्टिमेटली त्यो यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा, 100 मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्क चाहिँ देउवातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक हो, उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन, के बुद्धि भ्रष्ट भयो थाहा छैन। तर शशाङले त कहिले पनि यो 5-6 वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन। म कतिले भने के हो यो शशाङ के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँड्दा भा भन्थे म, नभन्थ्यो अहिले झन् उता संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङलाई धिक्कार्नै हुन्छ, त्यो पक्का। त शेखरले लास्टमा गएर गल्ती गर्छ, उसले त गल्ती सच्याउन सके पनि राम्रो हुन्छ।
9: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
10: थ्याङ्क यू भेरी मच।
9: पाउँछ डाक्टर सुन्दरबाडी दीक्षित नागरिकको आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम छ। विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौ। छोटो विश्राम।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेसो खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेंगी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
4: खरो विषयमा चारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
0: इस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ। सुरेन्द्र पाण्डेजीलाई स्वागत गर्दै गर्दाखेरि पाण्डेजी, नेपालको जेएनजी विद्रोह भएको एक वर्ष पूरा भएको छ, यो एक वर्षलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनु भएको छ?
5: होइन, पहिलो कुरा त अब नेपालमा किन त्यो प्रसङ्ग बढी चर्को रूपमा उठ्यो भन्दा म दुई तिनवटा घटनाहरूलाई कसरी हेरिरहेको छु भने 46 साल पछिको एउटा घटनाक्रममा हेर्दा डेमोक्रेसी भन्ने मुद्दा थियो, वर्गका कुराहरू उठ्थे, एउटा अध्याय त्यसरी अगाडि बढ्यो नेपालको राजनीतिमा। दोस्रो चाहिँ अब माओवादी प्रचण्डजी आउनुभयो अगाडि, त उहाँले के भन्नुभयो भने अब कहाँ चाहिँ वर्गको कुराले मात्रै पुग्छ, डेमोक्रेसीले मात्रै कहाँ पुग्छ, अब त त्यसमा थप्नुपर्छ जातीय क्षेत्रीय लिङ्गीय कुराहरू, उनीहरूका मुक्तिका कुरा थप्नुपर्छ भन्नुभयो। होइन, अब त्यस ढङ्गले मानिसहरू धेरै ठूलो संख्यामा युवाहरू त्यो अभियानमा जुटे, तर त्यसले कति सफलता ल्यायो त्यो हामीले हेरेकै छौँ। अब यो तेस्रो जेनेरेसनले चाहिँ के भन्यो भने अब त्यो कहाँ त्यो जातीय क्षेत्रीय लिङ्गीय कुराले मात्रै पुग्छ, अब त हामीलाई अन्तर पुस्तात्मक एउटा चाहिँ अन्तर चाहियो, इन्टर जेनेरेसनल चेन्ज चाहियो भन्ने मुद्दा उठायो, पुस्तान्तरण हुनु पर्यो भनेर। अब त्यो पुस्तान्तरणको मुद्दाले युवाहरूमा चाहिँ एक प्रकारको समर्थन प्राप्त गर्यो र त्यस बेलाका सरकारमा अथवा पार्टीका मानिसहरूले त्यो कुरालाई ठिक ढङ्गले सम्बोधन गर्न नसकेको हुँदाखेरिमा त्यसले एउटा चाहिँ के भने त्यो घटनाले एउटा उच्चतम क्लाइमेक्सको रूप लियो र अब त्यति बेलै पनि अब प्रधानमन्त्रीले अघिल्लो दिन त्यो घटना घटेपछि राजीनामा दिएको स्थिति हुन्थ्यो भने सायद अब त्यो अलिक फरक स्थिति हुन सक्थ्यो, तर त्यो नहुँदाखेरिमा अब आफै चाहिँ
0: गते नै तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइदिएको भए चाहिँ स्थिति भयावहबाट जोगिन्थ्यो भन्नु खोज्नुभएको,
5: केही न केही जोगिन सक्थ्यो, भोलिपल्टको घटना नहुन पनि सक्थ्यो र दोस्रो चाहिँ के भने अब संसद विघटन नहुन पनि सक्थ्यो, एउटा बीचको चाहिँ एउटा समन्वयको स्थिति पैदा हुन सक्थ्यो, तर त्यो भएन। नभएपछि कता गयो भन्दा परिस्थिति चाहिँ अब संसद विघटन हुँदै नयाँ अन्तरिम सरकार गठन र संसद विघटनको ठाउँमा गएर त्यहाँ अड्कियो अथवा त्यहाँ गएर टुङ्गियो। होइन, अब त्यसपछि अब त्यो घटना अब त्यसपछि त अन्तरिम सरकार बन्यो, अन्तरिम सरकारले चुनाव गराउने उसको म्यान्डेट थियो, छ महिनामा चाहिँ गर्ने चुनाव उसले छ महिनामै गराएको हुनाले म त्यसलाई चाहिँ सफलता नै मान्छु र धन्यवाद दिन्छु, किन त उसको त्योभन्दा बढी म्यान्डेट पनि थिएन र उस त्यसबाट त्यो सरकारको त्योभन्दा बढी अपेक्षा गर्नु पनि उचित हुँदैन। होइन, अब त्यस कारणले त्यसमा उनीहरूलाई धन्यवादै दिनुपर्छ, अब कुन पार्टीको कति पोजिसन आयो के आयो भन्ने कुरालाई गौण मानु, कमसे कम के भने त्यस बेलाको संविधान हामीले निर्माण गरेको लोकतन्त्रलाई सुरक्षित राखेरै एक प्रकारको पोलिटिकल अवतरण भयो, जुन ढङ्गले चाहिँ जेएनजी विद्रोह भएको थियो त्यो घटना अगाडि बढाएको थियो, त्यसको अल्टिमेट उद्देश्य चाहिँ के भने संसद विघटन मात्रै थिएन, त्यसको चाहिँ अन्तरिम सरकार मात्रै थिएन, त्योभन्दा अगाडि बढेर संविधान खारेजीको ठाउँमा जान सक्ने सम्भावना पनि थियो, त्यता नगरिकन हामीले चाहिँ के भने संविधानको पनि रक्षा गर्दै यो डेमोक्रेटिक फ्रेमभित्रैबाट जुन ढङ्गले चुनाव भयो त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु।
0: अब यो जेएनजी विद्रोहको सूत्रपातका विषयमा पनि पूर्व अर्थमन्त्रीज्यू के छ भने
6: देशी विदेशी तत्व र यसमा चाहिँ निकै ठुलो घुसपेट पछि चाहिँ यो स्थिति सिर्जना भयो भन्ने छ, यो यसको वास्तविकतालाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
5: अब यस्तो हो, मैले यसलाई कसरी हेर्छु भने घुसपेट भयो होला। अब नेपालमा तपाईँ भन्नुहोस् न, सुगौली सन्धिदेखि आजसम्म भइरहेका घटनाहरूमा या त्यसपछि हाम्रो चाहिँ कोट पर्व, भण्डारखाल पर्व या विभिन्न कुराहरूमा घटना घट्दाखेरिमा के देशी विदेशी चाहिँ संलग्नता थिएन र? अनि त्यो पोहोर साल मात्रै अन्तिम चाहिँ संलग्नता भएको, अब भविष्यमा हुँदैन। म चाहिँ के ठान्छु भने यो हुन्छ, भइरहेछ, भयो भविष्यमा पनि हुन्छ। त्यो त सत्तामा बस्ने मानिसहरूले, सरकारमा बस्ने मान्छेहरूले त्यसलाई कसरी चाहिँ परसार्ने, त्यसलाई त्यसलाई अभोइड कसरी गर्ने, त्यसमाथि विजय प्राप्त कसरी गर्ने भन्ने कुरा जान्नु पर्यो। त्यो जान्न नसक्नु आफ्नै कमजोरी पनि हो र अब खालि अरूलाई दोष लगाएर आफ्नो कमजोरीबाट आफू उम्किनु हुँदैन। तर सँगसँगै के हो भने हाम्रो यहाँ चाहिँ देशभित्रको होइन, देशभित्रको मात्रै कुराले काम गरे हो पनि भन्दिनँ होला, बाहिर पनि त्यसको प्रभाव छ। तर बाहिरको प्रभाव चाहिँ हामीले त धेरै इतिहास भोगेका देखेका मान्छे हौ, होइन? नेपालकै इतिहासमा यत्र राजनीतिक परिवर्तन हुँदा बाहिरको भूमिका थियो कि थिएन? रहँदै आएको थियो, रहँदै आउँछ र रहन्छ भन्ने कुरा बुझेर भनेर बुझेर आफू चाहिँ आफ्नो सतर्कता अवलम्बन गर्नुपर्ने होइन र? त्यस कारणले त्यसमा हाम्रा कमजोरीहरूलाई केही रूपमा समीक्षा गर्न सक्नुपर्छ। अब जहाँसम्म कतिपय कुरा अब त्यस्ता चाहिँ षड्यन्त्र त्यस्ता पक्षहरूलाई मनमा राख्नुपर्ने हुन्छ, हेक्का राख्नुपर्ने हुन्छ। अब आफूले के रोक्न सक्नु पर्यो, रोक्न नसक्दाखेरिमा त्यो बाहिर कुरा गरेर त्यो कुरा केही मुखको चित्त फाल्नु भए केही पनि हुँदैन।
6: अब चैत 13 गते फागुन 21 को निर्वाचन पछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ, जुन दुई तिहाई नजिकको सरकार छ। अब यो सरकारका गतिविधिहरू फ्ल्याशब्याक फर्केर हेर्दाखेरि कस्तो कस्तो पाउनु भएको छ?
5: होइन, पहिलो कुरा त यो जुन पहिलो कुरा त मलाई के लाग्छ भने यो 6 महिनाको अनुभव हेर्दा 6-7 महिना 10 महिना कति भयो, 6-7 महिना भइसक्यो। अनि त्यो अनुभवलाई हेर्दाखेरिमा जस्तो किसिमले नेपालको एउटा मानिसहरूको चाहिँ हरेक विद्रोह पछिको उच्चतम अपेक्षा छ नि, त्यो अपेक्षा अनुसार काम भएको चाहिँ म देख्दिनँ। किनभने उही बिजनेस एज युजुअल जस्तो देख्छु म। अब यति छोटो अवधिमा तपाईँले यसो हेर्नुभयो भने आपसमा कलह झगडा अन्तर्द्वन्द यो जम्मै कुरा भए देख्छु म, होइन? अब म चाहिँ उहाँलाई शुभेच्छा पनि प्रकट गर्न चाहन्छु, उहाँहरूले राम्ररी सम्हालेर मिलाएर लिएर जानुहोस्। हरेक चोटि पार्टीहरूका झगडाहरूले पार्टीहरू चाहिँ संसदहरू विघटन हुने भने समस्याहरू आउने बनिया छ, त्यो स्थिति नहोस् भन्ने बारेमा उहाँले सचेतना राखेर जानुहोस् भन्ने शुभकामना दिन चाहन्छु।
6: होइन, अब जनताको आक्रोश त एक किसिमको छ, किनभने जनताहरू एकैचोटि इमोसनल पनि हुन्छन्, एकैचोटि आक्रोश र भडास पनि निकाल्छन्। सिराको कार्यक्रममा पनि शिक्षा मन्त्री सस्मित पोखरेल लखेटिएको विषय पनि आएको छ सँगसँगै, होइन? यो राम्रो चाहिँ होइन, छोटो अवधिमा दुईटैको सरकारमाथिका विचेषणाहरू पनि त्यति राम्रा त होइनन्, देश बन्ने कुरा र बनाउने कुरा छ। अब यो समग्रतामा हेर्दाखेरि डाक्टर साहब, यो सरकारको काम कारवाही, पूर्व अर्थमन्त्रीजी, यो काम कारवाही चाहिँ सही दिशामा छ कि छैन? यो भोटेको चाहिँ बाढी पछि पनि निकै ठूलो विपत्ति जनताले खेपिराख्नु परेको छ, यसका एक्सनहरू होइन, अहिलेको जन्दोबन्द अर्थतन्त्रको स्थिति चाहिँ कस्तो छ?
5: होइन, पहिलो कुरा त अब यो चाहिँ बाढी पीडित, यो चाहिँ स्थितिमा बाढी पीडितहरूलाई पुर्याएको सहयोगको लागि त म धन्यवादै दिन्छु। त्यसमा नेपाली सेनालाई म विशेष धन्यवाद दिन्छु। अब अरू सरकारी समग्र पक्ष, समग्र संस्थाहरूले, प्रहरीले, अरूले जुन उहाँले खटेर काम गरे त्यसको लागि उहाँलाई धन्यवाद दिन्छु म। यो फेरि यो यो यो पहिलोचोटि गरे पनि होइन, नेपाली सेनाले या नेपाल प्रहरीले यो गर्दै आएको पनि राष्ट्रिय कर्तव्य पनि हो, उसले विगतमा पनि गर्थ्यो, होइन? चाहे भूकम्पको बेलामा होस्, चाहे चाहिँ कोभिडको बेलामा हो, उनीहरूले गर्नुपर्ने योगदान गर्दै आएका छन्। त्यसमा नैमा त्यो सकारात्मक कुरा हो। अब यसमा सरकारको पनि भूमिका होला, अन्तर्राष्ट्रिय समुदायले पनि राम्रै सहयोग चाहिँ उपलब्ध गराएका छन्। तर अझ एउटा सुझाव चाहिँ के लाग्छ मलाई भने, अन्तर्राष्ट्रिय समुदायलाई पनि म धन्यवाद भन्छु, तर एउटा चिज चाहिँ यो समयमै आफ्नो विज्ञताको कमी हुँदाखेरिमा अन्तर्राष्ट्रिय विज्ञ समूहहरूलाई चाहिँ विज्ञ अब विज्ञहरूलाई चाहिँ अब टनेलदेखि अरू विज्ञहरूलाई ल्याउन सकेको भए अलिक छिटो उद्धार भएर अझ धेरै मान्छेलाई थप बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ। त्यसो भनिरहेका छन् कतिपय मानिसहरूले। अब त्यो स्थितिमा चाहिँ त्यसो हुन सकेको भए राम्रो हुन्थ्यो।
6: तर अहिले चाहिँ यो सरकारको जुन किसिमको अपेक्षा छ र नेपालको जलवायु परिवर्तनको दर चाहिँ जसरी बढ़िरहेको छ, हामी अर्थतन्त्रको हिसाबले त निकै ठूलो क्षति बेहोरेका छौं। अब हेर्दै गर्दाखेरि करिब करिब 7-8 खर्बको क्षति बेहोरिएको भन्ने खालको स्थिति छ। अब प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको भ्रमणका बेला उठाउनु पर्ने एजेण्डाहरू र नेपालमा आइरहने यस्ता खालका विपत्तिहरूमा चाहिँ हाम्रो स्ट्यान्ड चाहिँ कस्तो हुनुपर्छ?
5: अब युएनमा गएर हामी समस्यामा छौं, हामी संकटमा पर्यौं, हामीलाई साथ सहयोग चाहियो, तपाईँहरूले गर्नुभएको छ त्यसको लागि धन्यवाद छ, अझै हामीलाई थप सहयोग चाहियो भनेर भन्नुपर्छ। अब कतिपय एकतरी मान्छेहरू हामीलाई चाहिँ क्लाइमेट राइट्सको रूपमा चाहिँ अधिकारको रूपमा हामीलाई चाहिँ न्याय चाहियो, जस्टिस चाहियो भन्ने कुराहरू गरिरहेका छन्। म त्यसको कुनै औचित्य देख्दिनँ। किन देख्दिनँ भने कसले दिन्छ त्यो न्याय भन्नुहोस् त? कुन चाहिँ संस्था छ जसले अहिले अरू त्यो पक्षलाई दण्डित गरेर सहायता दिन सकोस्? त्यस्तो कुनै अन्तर्राष्ट्रिय निकाय छ? त्यो नेपालीहरू चाहिँ के भने हावा र इमोसनमा दौडिने गर्छन्। कतिपय विज्ञ भन्नेले पनि त्यस्तो सल्लाह दिन्छन्। म त्यो कुराको पक्षमा छैन। हामीले त्यहाँ गएर बडो साइलेन्ट डिप्लोमेसी हामीले चाहिँ खेल्नु पर्यो र हामीलाई दिएका दिने जो दाता छन् उनीहरूलाई धन्यवाद भन्नु पर्यो। अझ सहायता थप चाहिएको छ, हामीलाई त्यो आवश्यकता छ भन्ने कुरामा जोड गर्नुपर्छ। हाम्रो सरकारले त्यो काम गरोस् भन्ने चाहन्छु म।
6: अब एउटा पाण्डेजी, अब किनभने देशमा एक किसिमको विपत्ति छ तर यहाँको पार्टीभित्र पनि त विपत्ति आइलाग्यो नि त। नेकपा एमाले भित्रको विपत्ति चाहिँ कहिले समाधान
5: होइन? यो यसलाई यसलाई छोड दिनुहोस् तपाईँले। यो एमालेको कुरा एमाले गर्छ नि, तपाईँलाई किन चासो भयो?
6: होइन, एमाले भित्र पनि त
5: एमाले
6: प्रतिवेदन लेख्न लाउनु भएको छ अध्यक्षज्यूले।
5: म धेरै धेरै म त्यसमा धेरै जान चाहिँ है
6: अध्यक्षज्यूले फेरि प्रतिवेदन लेख्न लाउनु भएको
5: छ। मामलामा चाहिँ त्यसमा छलफल गर्ने भने चाहिँ तपाईँ चाहिँ हाम्रो उसमा आउनुहोस् क्या, केन्द्रीय कार्यालयमा, त्यहाँ छलफल गरौँला।
6: अहिले के छ अनि त्यो समाधान वार्ता संवाद सहमति?
5: अहिले त्यो छलफल भइरहेछ, त्यो छलफल भइरहेछ। हाम्रो चाहिँ च्यासलमा आउनुहोस्, त्यहाँ धेरै छलफल गरौँ।
6: अब के हुन्छ, पार्टी अध्यक्षज्यूकै निरन्तरता हुन्छ कि तपाईँहरू चाहिँ त्यो अर्को फरक एजेन्डामा चाहिँ
5: त्यो त्यो विषय पनि ती छलफल गरौँला कि? यहाँ तपाईँसँग छलफल गरेर हुने कुरा केही छैन।
6: प्रतिवेदन लेख्ने कुरा फेरि लेख्न लागेको कुरा त सत्य हो नि त, होइन भान्डेजी?
5: अनि प्रतिवेदन त पेस भएको भनेर आएकै छ त, त्यस कारणले तपाईँले त्यो आएकै कुरामा मलाई किन थप सोध्नुहुन्छ?
6: अब जाँदा जाँदा एउटा कुरा मलाई के बताइदिनुहोस् भने अहिले अर्थतन्त्रको स्थिति के छ मुलुकमा, देशमा?
5: होइन, अहिले यसै पनि संकटमा चाहिँ रहेको छ भन्ने कुरा त प्रष्टै छ नि। अब म त अहिले भनौँ न, अब 7-8 खरब रुपियाँ अहिले यो यो यसले लस गरेका छ। अब 4 खरबको चाहिँ पुँजीगत खर्च बजेट छुट्याउने देशमा 8 खरबको लस भयो भने आएको चाहिँ 40-50 अरबको चाहिँ सहायता मात्रै, सबै पुनर्निर्माण त हुन सक्दैन। त्यस कारणले हामी इकोनोमिकल्ली संकटमा छौँ, त्यो कुरा प्रष्ट छ। अझ के छ भने प्रत्यक्ष रूपले यो 1 महिनापछि सबै चाहिँ रेस्क्युअरहरू चाहिँ काठमाडौँ फर्किन्छन्। तात्कालिक उद्धारकर्ता सेना प्रहरी त्यहाँको कर्मचारी जम्मै काठमाडौँ फर्किन्छन्। सधैँ खोजेर बसेर साध्य पनि छैन। त्यसपछि रियल प्रब्लम त्यहाँ दाताहरू पनि त्यसपछि त्यहाँ हिँड्छन् अनि त्यहाँका रियल प्रब्लम चाहिँ बल्ल सुरु हुन्छ भन्नेमा छु म। किनभने न त्यसको घर छ, न सम्पत्ति छ, न चाहिँ के भने कुनै किसिमको जग्गा जमिनी बाँकी छ, खेतबारी लगेको छ, कसैको बाउ छैन अथवा परिवार छैन, बाबुआमा छैनन्, कसैको बच्चा छैन। अब उनीहरूलाई चाहिँ त्यसपछिको नियमित रूपमा चाहिँ गर्ने सहयोग चाहिँ कसरी गर्ने भन्ने एकदम जटिल मुद्दा चाहिँ अगाडि आउँछ। र अघि काठमाडौँमै पनि इन्डाइरेक्ट प्रब्लम पर्ने समस्या छ, किनभने बाटोघाटो बिग्रिया हुनाले चाहिँ ग्यास आउन चाहिँ अब 20 टन बोकेर आउनेले अहिले चाहिँ 6 टन बोकेर आउँछ। ओभरलोड र अनलोड गर्दाखेरिमा चाहिँ के अरे अनलोड र चाहिँ लोड गर्दाखेरिमा कस्ट बढेर जान्छ, दसैँ तिहारको मुख्छ भनेपछि त इकोनोमीको सङ्कट त अब पो आउनेवाला देख्छु म। किनभने हाम्रो देशमा इन्फ्लेसन भनेको चाहिँ यो इम्पोर्ट बेसी इन्फ्लेसन आउने हो। हाम्रो निर्यात गर्ने सामान नभए हुनाले सामान डम्प भएर भाउ घट्ला कि भन्ने पनि छैन। हाम्रो सामानको अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्ला र नाफा खाउला भन्ने पनि छैन। हामी त इम्पोर्ट बेस्ड हो, इम्पोर्टमा यी जम्मै कुराले चाहिँ समस्या पार्छ र मूल्य वृद्धिको खतरा जोखिम म टड्काएर देख्छु, अभावको पनि जोखिम देख्छु र त्यस कारणले त्यसमा बडा गम्भीर हुनुपर्छ सरकार भन्ने लाग्छ मलाई।
6: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन्छु।
5: हस्, धन्यवाद, ल।
0: आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा हुन्छु, नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
3: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
3: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: हरि शरण म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो NRN 99.1

0: लुगा लगाऊ, गाडी चल्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु, यति सजिलै? अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: web surfer aba karkarna fast internet.
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेंगी रोग बारे सचेत बनाऊ.
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा.

नेपाली रेडियो नेटवर्क बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 खर्ब निकासा गरिसकेको छ। कोषका 2 वटा बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,23,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट काठमाडौँ ल्याएर बिक्री गरिएको हो। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले भदौ 14 गतेदेखि काठमाडौँ, धादिङ र काभ्रे पलाञ्चोक स्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ। सुर्खेतमा सरकारी तथा गैर सरकारी संघ संस्थाबाट प्राप्त हुने अनुदानको लोभमा स्थापना भएका धेरै जसो उद्योग खारेज भएका छन्। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका अनुसार खारेज हुने धेरै जसो उद्योगमा कृषितर्फका छन्। आर्थिक वर्ष 2082-83 कार्यालयमा 303 वटा उद्योग खारेज भएका छन्, जसमा उद्योगतर्फ 254 र वाणिज्यतर्फ 49 वटा रहेका छन्। कार्यालय प्रमुख मुकुन्दनाथ योगीले गत आर्थिक वर्षमा 303 वटा उद्योग खारेज भएको जानकारी दिँदै खारेज हुनेमा धेरै जसो कृषितर्फको रहेको बताएका छन्। सो अवधिमा सुर्खेतमा 907 वटा उद्योग दर्ता भएका छन्, जसमा उद्योगतर्फ 543 वटा छन् भने वाणिज्यतर्फ 364 छन्। खारेजको तुलनामा दर्ता हुने उद्योगको संख्या 73 छ। यस्तै उक्त अवधिमा 1,452 वटा उद्योग नवीकरण भएका छन् भने 660 वटा उद्योगको बेहोरा संशोधन भएको छ। साथै 283 वटा उद्योगको प्रतिलिपि वितरण तथा अन्य 57 वटा रहेका छन्। भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज 1 गते घोषणा हुने भएको छ। 2 जनाले 10-10 लाख रूपियाँ र 31 जनाले जनै 1,33,000 दरले उपहार पाउने भएका छन्। रसुवाको बढ़ेको सीमायक हिमबारीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा असोज 1 गते हुने भएको हो। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेबाट सुचारू रहेको उक्त प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा बढ़ेको सीमाडी कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ। असोज 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयार गरिएको विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिएका छन्। उनका अनुसार पहिलो चरणमा भदौ 1 गतेदेखि 15 गतेसम्म बिल बीजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 जनाका दरले 15 जनालाई 1,33,334 रूपियाँको दरले विजेता छनौट गरिनेछ। त्यस्तै भदौ 1 देखि 15 सम्म कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रूपियाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रूपियाँ पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ। त्यस्तै भदौ महिनाको दोस्रो दिनमा 16 दिनका उपभोक्ता मध्येबाट 1 जना 10 लाख रूपियाँ राशिको बम्पर विजेता छनौट हुनेछन्। असोज 1 गते भदौ महिनाका 1,33,334 रूपियाँका 31 जना विजेता र 10 लाख रूपियाँका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
कृष्णवीर राजमार्ग नै भाषिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग असोज एक अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाषिएको राजमार्गसँगै भीर कटान गरेर खुलाउन लागि पृथ्वी राजमार्गको मुगलिन मलेको खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिएकी छन्। अहिलेको गतिमा काम भयो भने दुई वा तीन दिनमै सड़क खुल्न सक्ने उनको भनाई छ। 10 मिटर चौडाइमा 152 मिटर लम्बाईको भीर काटेपछि अहिले राजमार्ग खुला हुने आधार भनेको छ। तराईका जिल्लाहरूलाई संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग नै अहिले अवरूद्ध छ। कृष्णभीरमा भाषिने र पहिरो झर्ने समस्याले पटक पटक सड़क प्रभावित हुँदै आएको छ। र सकोबटीको सीमा भदौ 10 गते आएको बाढ़ीका कारण 12 बैंकका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको द्रुत क्षति र आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार 72.4 करोड़ बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढ़ी कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखा 65 करोड़ क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा 1.56 करोड़ क्षति भएको छ। ग्लोबल आईएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा 11 लाखको क्षति भएको छ। हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा 75 लाखको क्षति भएको छ। त्यसै गरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा 4 लाखको क्षति भएको छ। प्रभु बैंकका दुईवटा शाखा प्रभावित हुँदा 53 लाखको क्षति भएको छ भने सानी बैंकको एउटा शाखा प्रभावित हुँदा 63 लाखको क्षति भएको छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्न व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहर बजारमा निर्यात भइरहेको छ। व्यापारीले बगैंचामा आएर स्याउ खरिद गर्ने गरेका कारण यसपटक स्याउ बिक्री सजिलो भएको किसान बताउँछन्। भदौको तेस्रो सातासम्म जुम्लाको गुणस्तरीय स्याउका गाड़ी सुर्खेत, नेपालगंज, काठमाडौँ लगायत शहरमा गइरहेका छन्। कर्णाली राजमार्गमा गुड्ने ट्रकले अहिले स्याउ बोकिरहेका छन्। किसान कसैले आफै बोकेर शहरमा बिक्रीका लागि गइरहेका छन् भने कसैले व्यापारीलाई दिएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसपटक परिपक्व स्याउ बजारमा गएको जनाइएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.59 रूपियाँ र बिक्री दर 153.19 रूपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.41 रूपियाँ र बिक्री दर 109.84 रूपियाँ। क्यानेडियन डलर 1 को खरिद दर 110.19 रूपियाँ र बिक्री दर 110.62 रूपियाँ तोकिएको छ। रस्ता भटेको बाढ़ीको कारण क्षतविच्छेद संरचना पुननिर्माण र पुनर्स्थापना गर्न 7 खर्ब 23 करोड़ रूपियाँ लाग्ने राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ। प्राधिकरणले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा 4 खर्ब 8 अर्ब 28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको उल्लेख छ। प्रतिवेदनमा आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्स्थापना गर्न 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ अनुमान गरिएको छ। भटेकोशी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन् भने 48 सार्वजनिक भवन, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका छन्। 17 दिन अघि आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको संरचना पुननिर्माण गर्न 2 अर्ब 34 करोड़ 32 लाख 17,500 रूपियाँ लाग्ने अनुमान गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सक्यो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महीना तिर्नुहोस्, सात महीना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो दोहोरी

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाचो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर,
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: रेडियो एनआरएन 99

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।
1: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बोयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा। आफ्नो भने मोबाइल बिग्रेर कुरै गर्न पाएको छैन, के गर्ने होला?
2: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्। जेके मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो,
1: त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
3: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
4: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
3: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
5: टोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 97 41 84 27 15 र 97 61 66 51 33।
3: जेके मोबाइल मर्मत सेन्टर, कालिम्पो गाउँपालिका 3 सिंगटी बजार, दोलखा।
6: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
7: के हुनु र नानी, जसो तसो घर त बनाइयो, अब एकैचोटि हाउस वायरिङका सामान, वासिङ मेसिन, फ्रिज जस्ता सामानहरू पनि राख्न पाए अलि घर जस्तो देखिन्थ्यो कि। यी सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नि नानी।
6: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरीकोटमा छँदैछ नि। हाम्रा सेवा तथा सुविधाहरू, यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान, वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, लुगा धुने मेसिन, वासिङ मेसिन, चिम्नी मिक्सर, टिभी जस्ता सामग्री मात्र होइन सीजीको डिलर नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ। त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। निरज बस्नेत प्रोप्राइटर, सम्पर्क मोबाइल नम्बर 98 44 39 58 64 र 98 47 86 74 00। नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल सरीकोट 7 दो बाटो होटल एम्ब्रोसिया भएको पहिलो तलामा।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: बस्नु न। आहा, कति राम्रा तामा पितल सरेसका भाँडाहरू। ओहो, झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौ। अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्या रे, नआउने त कुरै भएन नि।
1: दिदी, विदेशबाट त पैसा मात्र आउने हो। यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको।
2: हजुर, यहाँ सुपथ मूल्यमा तामा, पित्तल, स्टिल, चरेस, सिल्भर लगायत फराइसी सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै दुई वर्ष वारेन्टीका साथ ग्यास चुलो, नेपालको नम्बर वान कम्पनी डल्फिनको प्लास्टिक टेबल कुर्सी विशेष छुटमा पाइन्छ।
0: त्रिपाल, ट्रनेल त्रिपाल, प्लास्टिक झोला, डोरी, पानी लगाउने पाइप पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा, सम्पर्क मोबाइल नम्बर 9851068595 र 0949421542। काठमाडौँका लागि श्रीराम थापा, सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341। कागेश्वरी मनोहरा 9 महानटार मार्ग काठमाडौँ।
2: गीताश्री स्टोर, चरीकोट बजार।

0: नेपालमा बनेको नेपालीहरूको लागि व्हाइट फोन सेनिटरी प्याड सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी.
1: स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू लिन सरीकोटको चोकतिर.
2: न्यू विवेकसिंह फर्निचर तथा फर्निसिङ सेन्टरमा यहाँ स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू उपलब्ध छन्.
3: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्.
2: घरमै गएर पनि सोफाको डिजाइन गरिन्छ.
4: सम्पर्कको लागि 9851456004 गणेश श्रेष्ठ 9844189969.
2: न्यू बीबीसी फर्निचर फर्निसिङ सेन्टर बिनापा छ चरीकोट बीच बजार चोकैमा.

0: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि सरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ जहाँ सरीकोट कलर सेन्टर छ।
1: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् सरीकोट कलर सेन्टरमा।
2: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलोसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
3: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्कै बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने सरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
1: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9844304265 र 0494-4897। सरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, सरीकोट बीच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडिपट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ।
4: न्युट्रिस्ट आर्डर एन्ड मार्केटिङ सप्लायर्स बक्सर,
1: यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
4: न्युट्रिस्ट हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 9760-73-62-64, बलराम श्रेष्ठ 9841-21-88,
0: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 9844-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: होइन हो पाला, खाट सोफा दराज लिएर आए कि आएन?
6: नयाँको मान्छे पनि नयाँको मान्छे पनि नानी, म पनि पो गएको हौ। क्या त भेराइटी भेराइटीको खाट, दराज, सोफा, चोक्ची, बाक्चु, छेपसम, छेदम मैले पनि पो लिएर आएँ त हौ।
7: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
8: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
9: चोक्ची, बाक्चु, छेसम, छेगम, ठीक
10: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झ्याल ढोका दराजमा बुट्टा पनि खोपिन्छ।
9: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर चरीकोट दोलखा, प्रोप्राइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844-23-9976, 9969-63-33-47।
11: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
12: हेलो बुढी, म त चरीकोट आए नि, म किन आएको?
13: सामान लिन गएको नि।
12: के सामान बुढी?
13: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
12: कोटको खल्तीमा हो,
13: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर।
12: कार्पेट, सोफा, दराज, टेबल, कुर्सी, डोरम्याट, राउन्ड टेबल, यी सबै सामान पीवीसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है, फर्स्ट पार्क जाने बाटोमा छ होइन?
14: आधुनिक सोरुम पनि त छ हौ।
15: चाहिँ कुरो बरो चाहिँ कुरो,
16: हाम्रा सेवा तथा सुविधाहरू, सोफा, कार्पेट, दराज, टेबल, कुर्सी, डोरम्याट, रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क नम्बर 9851465027, 9841483340
18: र 9841312-13। बेबिसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर, सडक विभागबाट 50 मिटर तल बस ट्र्याक जाने बाटैमा।
11: बीबीसी फर्निसिङ सेन्टर।
19: नेप नेपाल अञ्जना क्रिएसन सगौरव प्रस्तुत गर्दछ।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय, एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोस भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
1: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्य दाइक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजे बाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिइ आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्लाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरिकोट दोलखा।
0: मिलीजुली कालिम्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन, पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनु पर्नेछ।
0: साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आए वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवाचौर कालिङचोक 9 कटुवाचौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा,
0: मागा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुटपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र काबिक ठुलो पातल गाविस, ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निङ्गाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको ओडा नम्बर 8 को ओडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु ओडा कार्यालय, बैतेश्वर ओडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ। परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494-411-030, नामदु सेवा केन्द्र नामदु 98-513-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137, जुगु सेवा केन्द्र जुगु 98-513-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147। भेज बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्याटिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: कस्तो साबुन होला, जति लगाए पनि लग्दै लग्दै।
4: Oh no! बुढी के हो,
3: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै हो।
4: होइन, कुन साबुन लिएर आउँ त?
3: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फरेक साबुन लिएर आउनु न।
4: ओहो, भनेपछि सरर फिज आउने, गलेर नजाने, मगमग बास्ना आउने होइन त?
3: पुर्खा र फरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
4: छैन, बिल्कुल बिल्कुल बिल्कुल।
5: आज हेर सबै छन् रमाको, पुर्खा साबुन सबैले समाको।
1: केसी सो पेन्ट केमिकल इन्डस्ट्रीज प्रणाली दोलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
4: पुर्खा र फोरेक्स, सरर फिज आउने, गलेर नजाने, मगमग बास्ना आउने,
6: फोर एक्स झोल साबुन, सरफ, हर्फिक, फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ। डिलरसिप तथा होलसेलको लागि पनि तुरुन्तै सम्पर्क गर्नुहोला। सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9908082585 र फोन नम्बर 049-421-771।
4: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरेक्स।
1: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो, अहिलेसम्म केही पनि तयारी गरे छैन, के गर्ने होला?
7: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
1: होइन, किन र के छ र त्यहाँ?
7: र सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
1: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
0: हाम्रा सेवाहरू
1: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
0: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
1: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
0: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
1: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
0: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
1: मेच, टेन्ट, कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
0: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
8: प्रोप्राइटर सम्पर्क नम्बर
7: कुमार श्रेष्ठ 9841022883 र 9852842883 दिलु श्रेष्ठ 9868547769 र 9817674502
8: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता बैकेश्वर क्याटरिङ सर्भिस
9: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै
7: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता बैतेश्वर क्याटरिङ सर्भिस
10: ओहो होइन काका कता हिँड्नु हो
11: अब के गर्नु खेतीपाती त गर्नै परिहाल्यो अब गोरु खोज्न पो कहाँ जाने होला
10: गोरु पालेर के गर्नु काका हलो धन जुवा धन घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका यी हेर्नुहोस् त यसैमा छ काइदा भएन त फाइदा
11: ल त्यसो हो भने त म पनि ट्र्याक्टर खोज्न हिँडे हो दस जनाले दिनभरि गरेको काम त एक घन्टामै गर्दो रहेछ
12: 40 केजी तौल भएको 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर
13: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू
12: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू
13: धान गहुँ कोदो मकै झार्ने र छोडाउने थ्रेसर मेसिन
12: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू
13: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू
12: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग दुध दुहुने मेसिन र खुवाउने प्याकिङ
13: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू
12: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ कालो प्लास्टिक तथा औषधिहरू
13: असिना अवरोधक ग्रिन नेट जालीहरू
12: धान गहुँ कोदो मकै काट्ने ब्रस कटर तथा सेल्फ हसिया
13: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर
12: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यवानै होलसेल रेटमा बिक्री गरिन्छ
13: याद गर्नुहोस् सबै प्रकारका मेसिन औजारहरू बिक्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क सरीकोटमा रहेको छ
12: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट्स एन्ड जनरल सप्लायर्स प्राली चरीको सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेवैको घरमा रहेको छ सम्पर्क व्यक्तिहरू प्रोप्राइटर राजु प्रसाद चौला गाई सम्पर्क नम्बर 9851741970 जनार्दन चौला गाई सम्पर्क नम्बर 9860104 प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 9844065506

0: धन्दै अनि मिल्सिल बन्द गरेर क्या हो लग्न यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिनु पर्यो क्या।
1: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि, हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फिर्सक्यो, के गर्ने के गर्ने, भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि, त्यसैले मिल्सिल छोडे भाइ मैले त।
0: भाइ त्यो दोलखा चरीपट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न, अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि, पक्का मिस्त्री र भरपर्दो कामको लागि त आइस मेसिनरी नै ठिक रहेछ है भाइ।
2: अब मिहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चायर कटर, मसला पिस्ने मिक्सर इत्यादिको फरपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने पात्र ठाउँ हो
3: आयुष मेसिनरी कन्सर्न चरिको बिच बजार दोलखा।
2: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
4: त्यस्तै दोलखा चरिकोटका लागि अधिकृत विक्रेता।
5: थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
6: 049-421-8857
2: र 98-43-22-70।
7: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला,
6: के भयो के भयो
7: बाबु, अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
6: हुन्छ हुन्छ बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
8: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिनुको साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुको साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाथ दिइने, टाँका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
9: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
8: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट सात बाटो, चरिगेन जाने बाटोमा। फोन नम्बर 0549-421-23, मोबाइल नम्बर 98-510-74-036।

0: जनताको साझा स्वर रेडियो भिनेश्वर 90.8 MHz।
1: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
2: के हुनु र नानी, जसो तसो घर त बनाइयो, अब एकैचोटि हाउस वायरिङका सामान, वासिङ मेसिन, फ्रिज जस्ता सामानहरू पनि राख्न पाए अलि घर जस्तो देखिन्थ्यो कि। यी सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नि नानी।
1: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरिकोटमा छँदैछ नि। हाम्रा सेवा तथा सुविधाहरू, यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान, वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, लुगा धुने मेसिन, वासिङ मेसिन, चिम्नी मिक्सर, टीभी जस्ता सामग्री मात्र होइन सीजीको डिलर नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ।
3: त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। निरज बस्नेत प्रोप्राइटर, सम्पर्क मोबाइल नम्बर 98449958 र 98476074000।
1: नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल सरीकोट सादो बाटो होटल एम्ब्रोसिया भएको पहिलो तलामा।
4: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बॉयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा, आफ्नो भने मोबाइल बिग्रेर कुरै गरेर पाएको छैन, के गर्ने होला?
5: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्, जे के मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो
4: वै, त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
0: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
6: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
0: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
7: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 97141827715 र 97161651533।
0: जेके मोबाइल मर्मत सेन्टर, कालिम्पोङ गाउँपालिका 3 श्रृङ्गटी बजार, दोलखा।

0: नेपालमा बनेको नेपालीहरूको लागि व्हाइट फोन सेनिटरी प्याड सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी.
1: स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू लिन परिकोटको चोकतिर
2: न्यू बिबिसी फर्निचर तथा फर्निसिङ सेन्टरमा. यहाँ स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू उपलब्ध छन्.
3: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्.
2: घरमै गएर पनि सोफाको डिजाइन गरिन्छ.
4: सम्पर्कको लागि 9851450604 गणेश श्रेष्ठ 9844189969.
2: न्यू बीबीसी फर्निचर फर्निसिङ सेन्टर बिनापा छ चरीकोट बीच बजार चोकैमा.
5: कस्तो साबुन होला, जति लगाए पनि लग्दै लग्दै.
6: Oh no! बुढी के हो,
5: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै हो.
6: होइन, कुन साबुन लिएर आउँ त?
5: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फोरेक साबुन लिएर आउनु न.
6: ओहो, भनेपछि सरर फिज आउने, गलेर नजाने, मगमग बास्ना आउने होइन त?
5: पुर्खा र फोरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
6: छैन, बिल्कुल बिल्कुल बिल्कुल.
7: आज हेर सबै छन् रमाको, पुर्खा साबुन सबैले समाको.
8: केसी सोप एण्ड केमिकल इण्डस्ट्रीज प्राली दोलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
9: पुर्खा र फोरेक्स. फोरेक्स सरर फिजाउने, गलेर नजाने, मगमग बास्न आउने.
10: फोरेक्स झोल साबुन, सरफ, हर्फिक, फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ.
11: डिलरसिप तथा होलसेलको लागि पनि तुरुन्तै सम्पर्क गर्नुहोला. सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9908082585 र फोन नम्बर 0494217171.
12: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरेक्स. फोरेक्स
6: होइन काका, कता हिँड्नु हो?
13: अब के गर्नु, खेतीपाती त गर्नै परिहाल्यो. अब गोरु खोज्न पो कहाँ जाने होला?
6: गोरु पालेर के गर्नु काका? हलो झन्, जुवा झन, घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका. यी हेर्नुहोस् त, यसैमा छ काइदा, भएन त भाइदा.
13: ल त्यसो हो भने त म पनि ट्याक्टर खोज्न हिँडे हो. 10 जनाले दिनभरि गरेको काम त 1 घन्टामै गर्दो रहेछ.
14: 40 केजी तौल भएको, 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर.
15: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू,
14: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू,
15: धान, गहुँ, कोदो, मकै झार्ने र छोडाउने थ्रेसर मेसिन,
14: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू,
15: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू,
14: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग, दुध दुहुने मेसिन र खुवाउने प्याकिङ साइलेजहरू,
15: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू,
14: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ, कालो प्लास्टिक तथा औषधिहरू,
15: असिना अवरोधक ग्रिन नेट जालीहरू,
14: धान, गहुँ, कोदो, मकै काट्ने ब्रस कटर तथा सेल्फ हसिया,
15: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर,
14: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यवानै होलसेल रेटमा बिक्री गरिन्छ.
15: याद गर्नुहोस्, सबै प्रकारका मेसिन औजारहरू बिक्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क चरीकोटमा रहेको छ.
14: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट्स एन्ड जनरल सप्लायर्स प्राली चरीकोट, सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेवैको घरमा रहेको छ. सम्पर्क व्यक्तिहरू प्रोप्राइटर राजु प्रसाद चौलागाई, सम्पर्क नम्बर 9851417179, जनार्दन चौलागाई सम्पर्क नम्बर 9860104, प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 9844065506.

0: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला?
1: के भयो के भयो
0: बाबु? अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
1: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
2: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुको साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुको साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाफ दिइने, टाँका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
3: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट सातो बाटो, चरीगेन जाने बाटोमा। फोन नम्बर 0549421023, मोबाइल नम्बर 9850074036।
4: अनि मिल्सिन बन्द गरेर क्या हो लाउन, यो पाँच पाँच जति गाउँ ल्याएको थिए फेरि दिनु पर्यो क्या?
5: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि। हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फिर्सक्यो, के गर्ने के गर्ने? भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि। त्यसैले मिल्सिन छोडेँ भाइ मैले त।
4: भाइ, त्यो दोलखा चरीकोट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न। अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि। पक्का मिस्त्री र भरपर्दो कामको लागि त आयुष मेसिनरी नै ठिक रहेछ है भाइ।
6: अब मेहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी ताने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चार कटर, मसला पिस्ने मिक्सर इत्यादिको भरपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने मात्र ठाउँ हो
7: आयुष मेसिनरी कन्सर्न, चरीकोट बिच बजार, दोलखा।
6: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
7: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
8: 0949-12-6057
6: र 9843-22-2070।
9: होइन हो पाला, खाट सोफा दराज लिएर आएकी आएन
10: हौ? नयाँको मान्छे पनि त्यही, नयाँको मान्छे पनि त्यही हौ। नानी, म पनि पो गएको हौ, त्यहाँ त भेराइटी भेराइटीको खाट, दराज, सोफा, चोक्ची, बाप्चु, छेदम छेदम मैले पनि पो लिएर आए त हौ।
11: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफामा बसेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
12: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
13: चोक्ची, बाक्सु, छेसम, छेगम, ठीक,
14: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झाल झोका दराजमा बुट्टा पनि खोपिन्छ।
13: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर, चरीकोट, दोलखा। प्रोप्राइटर चन्द्रदोङ। सम्पर्क नम्बर 9844239976, 9869633347।
15: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
16: हेलो बुढी, म त चरीकोट आए नि, म किन आएको?
17: सामान लिन गएको नि।
16: के सामान बुढी?
17: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
16: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
17: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
16: के चाहिँ लेखेकी रहेछ त कार्पेट सोफा डराते भुल कुर्सी डोरम्याट राउन्ड टेबल यी सबै सामान पिबिसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है। बस पार्क जाने बाटोमा छ होइन?
15: आधुनिक सोरुम पनि त छ हौ।
8: साई कुरो मोर साई कुरो।
18: हाम्रा सेवा तथा सुविधाहरू सोफा कार्पेट दराज टेबल कुर्सी डोरम्याट रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेसनका सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क नम्बर 9851465727 9841483340
20: र 9841312013 बेबिसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर सडक विभागबाट 50 मिटर तल बस ट्र्याक जाने बाटैमा
15: बीबीसी फर्निसिङ सेन्टर।
21: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो। अहिलेसम्म केही पनि तयारी गरे छैन, के गर्ने होला?
22: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
21: होइन किन र के छ र त्यहाँ?
22: र सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा सम्मेलन विवाह व्रत बन्ध सप्ताह पूजा पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
21: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
18: हाम्रा सेवाहरू
23: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
18: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
23: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
18: वाटर प्रुफ टेन्ट सिलिङ टेन्ट फिटिङ गरिन्छ,
23: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
18: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
23: मेच टेन्ट कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा प्लेट कार्पेट भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
18: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
23: प्रोप्राइटर सम्पर्क नम्बर
18: कुमार श्रेष्ठ 9841022883 र 9855842883, दिलु श्रेष्ठ 9868547769 र 9817674402।
23: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
18: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
24: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 90.8 मेगाहर्ज।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।

0: यदि हाम्रो शरीरमा आगोले, तातो पदार्थले, घामले, रासायनिक पदार्थले, करेन्ट लागेर अथवा चट्याङ परेर शरीरको छाला तथा अन्य भागहरूमा चोट पुर्यायो भने त्यसलाई हामीले जलन भन्ने गर्दछौं। जलनलाई हामीले तीन भागमा वर्गीकरण गर्दछौं। छालाको सबभन्दा सतही भागमा जलन भयो भने त्यसलाई हामीले सतही जलन भनेर भन्दछौं। यस प्रकारका जलनहरू 7 दिनभित्रमा आफै निको हुने गर्दछन्। सतही जलन धेरै पोल्ने, रातो हुने गर्दछ। दोस्रो किसिमको जलन सतहभन्दा भित्रपट्टि गयो भने त्यस्ता किसिमको जलनलाई मध्यम किसिमको जलन भन्दछौं। यस्ता किसिमको जलनमा शरीरको छालामा फोकाहरू देखा पर्ने र कहिलेकाहीँ यो भन्दा गहिरो भएर गयो भने अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुन्छ। तेस्रो जलन भनेको धेरै गहिरो जलन, जुन जलन आफै निको हुँदैन र यसको लागि हामीले अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुँदछ। अस्पताल जानुभन्दा अगाडि घरमै गर्नुपर्ने जलनको उपायहरूमा यदि हाम्रो भाग जलेको पोलेको ठाउँ छ भने ती भागहरूलाई कम्तीमा पनि 15 मिनट बगिराखेको चिसो पानीले चिस्याउनु पर्दछ। यसो गरेमा जलनको गहिराई बढ्नबाट बचाउँदछ र हामीलाई छिटो जाती हुन्छ।
1: जलनबाट बस्ने सन्देशमूलक सूचना: चुलो, ओभन वा खुला आगोको स्रोतबाट सुरक्षित दूरीमा रहनुहोस्। इन्धन, एसिटोन जस्ता ज्वलनशील पदार्थहरूलाई आगोबाट टाढा सुरक्षित स्थानमा राख्नुहोस्। आगोको प्रयोग गर्दा बाल बालिकाहरूलाई नजिक जान नदिनुहोस्। आगो निभाउने यन्त्र, पानीको बाल्टी र ढाक्नी, भिजेको बाक्लो कपडा जस्ता सुरक्षा उपकरणलाई आगो लाग्न सक्ने स्थानमा राख्नुहोस्। ग्यास चुलो र सिलिन्डर भएको बन्द कोठामा बिजुली बत्ती बाल्नु अघि मोबाइलको उज्यालो सहारामा झ्याल ढोका खोल्ने र अन्तिममा बिजुली बत्तीको स्विच अन गर्नुहोस्।
2: जलनबाट आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: पिआर रोग सम्बन्धी पशु सेवा कार्यालय दोलखाको अनुरोध। पशु सेवा कार्यालय दोलखाको आयोजनामा मिति 2082 चैत्र 22 गतेदेखि भेडा बाख्राहरूमा लाग्ने प्राणघातक संक्रमण पीपीआर रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफूले पालेका भेडा बाख्रामा सो रोग विरुद्धको खोप लगाउनु हुन अनुरोध गरिन्छ। साथै यो रोग विषाणुद्वारा लाग्ने र खास उपचार नभएकाले खोप नै अन्तिम विकल्प हो। समयमा नै आफ्ना भेडा बाख्राहरूलाई नजिकैको खोप केन्द्रमा लगी पीपीआर रोग विरुद्धको खोप लगाऊ, आफ्नो पशुधन जोगाऊ। थप जानकारीको लागि सबै स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालय दोलखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 049421115 र 98545415। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय दोलखा।
1: पशु सेवा कार्यालय चरीकोट दोलखाको अनुरोध। दोलखा जिल्लाका सम्पूर्ण पञ्चीपालक, कृषक, व्यवसायी तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लान्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त लठु रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: बर्ड फ्लू रोगबाट बच्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने। प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने। फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रमक औषधि राखिएको फुटपाथ प्रयोग गर्नुहुने र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने। खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने। खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने। फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने। पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने। मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने। अकस्मात धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक।

0: दिदी बस्नु न। आहा, कति राम्रा तामा पितल चरेसका भाँडाहरू। ओहो, झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौ। अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्यारे, नआउने त कुरै भएन नि।
1: दिदी, विदेशबाट त पैसा मात्र आउने हो। यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको।
2: हजुर, यहाँ सुपथ मूल्यमा तामा, पित्तल, स्टील, चरेस, सिल्भर लगायत फराइसी सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै दुई वर्ष वारेन्टीका साथ ग्यास चुलो, नेपालको नम्बर वान कम्पनी डल्फिनको प्लास्टिक टेबुल कुर्सी विशेष सूचमा पाइन्छ।
0: त्रिपाल, ट्रनेल त्रिपाल, प्लास्टिक झोला, डोरी, पानी लगाउने पाइप पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा, सम्पर्क मोबाइल नम्बर 9851068595 र 0949421542। काठमाडौँका लागि श्रीराम थापा, सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341। कागेश्वरी मनोहरा 9 महानटार मार्ग काठमाडौँ।
2: गीताश्री स्टोर चरीकोट बजार।

0: साधारणतया हावामा धुवा धुलो रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव अन्य जीव जन्तु बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ।
1: विज्ञको भनाई अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ। जस्तै श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने, दम तथा निमोनिया र फोक्सोको संक्रमण हुन सक्ने, सुक्खा खोकी लाग्न सक्ने, घाँटी चिलाउने, आँखा रातो हुने, छाला फुस्रो हुने, टाउको दुख्ने, मानसिक तथा शारीरिक समस्याहरू देखा पर्ने, आलस्य लाग्ने हुन सक्दछ।
2: वायु प्रदूषणबाट बच्ने उपायहरू। वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म सवारी साधनको प्रयोग कम गर्ने र समय समयमा सवारी साधनको सर्भिसिङ गर्ने, वायु प्रदूषणको जाँच पनि गर्ने, घर सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने, अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने, शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने, कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्ने फोहोरलाई नजलाउने, वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानी पूर्वक नियन्त्रण गर्ने, वन जंगलको संरक्षण गर्ने, वायु प्रदूषण बढेको अवस्थामा बालबच्चा वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ।
3: वायु प्रदूषणबाट बचौं, स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौं।
2: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौं, आफू पनि निरोगी बनौं र अरूलाई पनि निरोगी बनाऊ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: नमस्कार, म डाक्टर निशा कुसुम। आज म तपाईहरूलाई एन्टीबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको उचित प्रयोगबारे जानकारी गराउँदैछु। रोगको संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगाई तथा परजीवीहरूको विरूद्ध प्रयोग गरिने औषधिहरूले जब काम गर्न छोड्छन् तब हामी त्यसलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्सको विकास भएको मान्छौं। यी औषधिहरूको आफू खुशी अत्याधिक प्रयोग र दुरूपयोग गर्दा पहिला काम गर्ने औषधिहरूले अहिले काम गर्न छोडिरहेको छ। हामीले भुल्नै नहुने अर्को कुरा के हो भने पशु पंक्षीहरूमा गरिने एन्टीमाइक्रोबियल औषधिहरूको अत्याधिक र जथाभावी प्रयोगले अन्तत मानव स्वास्थ्यमा समेत असर पुर्याउन सक्छ। त्यसैले यस्तो समस्याबाट बस्न कुनै पनि एन्टीबायोटिक लगायत एन्टीमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीहरूको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
1: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
2: मेरो घर परिवारमा खुशी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि सरिकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रंगहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रंगीन छ जहाँ सरिकोट कलर सेन्टर छ।
3: के तपाईँ सुन्दर अनि रंगीन घरको खुशी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् सरिकोट कलर सेन्टरमा।
4: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
5: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्कै बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने सरिकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
3: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 98 44 30 24 65 र 49 4 1 8 97।

0: कलर सेन्टर एन्ड सप्लायर्स चरिकोट बिच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ। यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
1: न्यू श्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 97 63 62 64, बलराम श्रेष्ठ 98 41 21 21 88,
2: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 98 44 30 24 65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049 4120। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049 4120। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
1: किन एक्लै गनगन गर्नु भएको दिदी?
0: हेर न माइली, कमर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदै छ नि। कम्बर, घुँडा, गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: ए हो र माइली, म त अहिले गइहाल्छु त्यसो भए।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाई राख्ने हाम्रो चाहना।
3: एन्टिबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोग बारे सन्देश सुनौ कृष्ण बहादुर गन्धर्वको सारङ्गीको धुनमा।
4: सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है, डाक्टरको सल्लाह लिई औषधि खाने गरौं, सन्चो भयो भन्दैमा बिच मैला छोड, राम्रो बानी राम्रो कुरा अरूलाई नि सिकाउ, औषधिको सय परक अरूलाई नै बुझाउ। सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है।
3: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

0: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
0: हाम्रा आकर्षणहरू: मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
1: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
0: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
1: हाम्रा सेवा तथा सुविधाहरू: आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा। सम्पर्क मोबाइल नम्बर 98545 41 112 र 98342 5211। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, सरीकोट 7।

0: हेलो
1: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
0: नमस्कार हजुर,
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
0: तपाईँलाई पनि टेलिफोन, मोबाइल, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, विदेशको भिस्ता लगाइदिन्छु लगायत कल गरिदिएर मेसेज टेलिफोन आएको त छैन।
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्। नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
3: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
4: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: जनताको साझा स्वर रेडियो भिनेश्वर 90.8 MHz।
1: ख्याल राख्नुहोस् तपाई स्वस्थ हुन तपाईले नियमित भिटामिन युक्त खानेकुरा खानुपर्दछ। जब तपाईँको सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, तपाईँ हामी अहिले विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठुलै रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग र मोटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मोटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेडिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन नपिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ। शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर भएपछि अरू रोग पनि सजिलै लाग्न सक्छ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आदेश आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ। तपाईँलाई आफै पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्नो नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको हेर्न लालायत छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कही कतै बाल बालिकाहरूको मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाको लागि खबर गरिदिनु हुन अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा शिविर नेपाल र ग्रामीण विकास सुकी सङ्घको संयुक्त अपील।
4: स्वास्थ्य कार्यालय दोलखाको सूचना।
2: बाल बालिकाहरूलाई विभिन्न संक्रामक रोगबाट बचाउन जन्मेदेखि 15 महिनासम्मको उमेरमा 13 रोगहरू विरुद्धका खोपहरू नेपाल सरकारबाट निशुल्क उपलब्ध हुन्छ। बाल बालिकाहरूलाई उमेर अनुसार लगाउनु पर्ने सबै खोपहरू पूरा गराएमा मात्र बच्चाहरूलाई स्वास्थ्य राख्न तथा संक्रामक रोगबाट बचाउन सकिन्छ। तसर्थ 15 महिना उमेर भित्रमा लगाउनु पर्ने सबै खोपहरू समयमै पूरा गराउ। 15 महिनामा लगाउनु पर्ने दाजुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतका खोपहरू छुट भएको भएमा नजिकको खोप केन्द्रमा लगि आफ्नो बाल बालिकाहरूलाई खोप पूरा गराउनु हुन अपील गर्दछौ। सम्झनुहोस्, सबै खोप तोकिएको उमेरमा पूरा मात्रामा लिएमा मात्र बाल बालिकाहरूलाई रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाए तापनि सधैँ सरसफाईका सबै व्यवहारहरूको पालना गरौं। जिल्ला खोप समन्वय समिति दोलखा, जनस्वास्थ्य कार्यालय दोलखा।

0: रेडियोले पनि ठ्याक्कै मिल्ने कुरा पो गर्यो त।
1: होइन, हाम्रो काका त आज एक्लै गुनगुनाउँदै पो हुनुहुन्छ त।
0: के भन्यौ, अलि साह्रो भन न, कान सुन्दिन अनि तिमलाई ठम्म्याउन पनि सकिन मैले, आँखा धमिलो भइसक्यो। अब
1: ल अलि नजिक आए काका, अब त चिन्नु हो?
0: तल्ला घरे कान्छीकी नातिनी होइनौ?
1: हो काका हो। अनि सन्चै हुनुहुन्छ त काका?
0: के सन्चो भन्नु भा, उमेर बढ्दै बढ्दै गएको छ, शरीर कमजोर भएको छ, मुख पटक्कै मिठो छैन, हात खुट्टा सिस्नाले पोले झैँ गर्छ, झमझम गर्छ, निन्द्रा लाग्दैन, खाका कुराहरू केही पच्दैनन्, सन्चो के बिसन्चो के, यस्तै छ नानी।
1: ल काका पनि हजुरकै दैलोमै यही चरीकोटमै आयुर्वेद स्वास्थ्य केन्द्र छ त। वृद्ध अवस्थामा यस्ता समस्याहरू धेरै आउने हुनाले आयुर्वेद स्वास्थ्य केन्द्रले विशेष किसिमको ज्येष्ठ नागरिक सेवा राखेको छ नि त काका। यस्ता समस्याहरूका लागि जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था पनि छ नि काका। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: बडो राम्रो कुरा पो आयो त नानी, गाउँभरिका सबैलाई लिएर आजै जान्छु म त।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ज्येष्ठ नागरिकहरूका लागि विशेष सेवाहरू उपलब्ध छन्। यसका साथै ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिसा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाई राख्ने हाम्रो चाहना।
3: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन एक नम्बर। यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित प्रभावहरू विद्युत, संचार, खानेपानी, सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ। खोला नाला खहरेहरूमा पानीको बहाव बढ्न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ। कमजोर भूभाग, जोखिममा रहेका घर, गोठ, विद्यालय र अन्य संरचना वरिपरिको जमिन भासिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ। कृषि क्षेत्रमा प्रभाव, धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ। सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ। अस्पताल, विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना छ। सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एफएम, पोस्टर। सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एसएमएस, पोस्टर। निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने, जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने, जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने, यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस्, मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गर्ने र नागरिकलाई समयमै जानकारी गराउने, मौसम पूर्वानुमान महाशाखाको वेबसाइट, फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरू बारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ। भीमेश्वर नगरपालिका, चरीकोट, दोलखा। डिभिजन वन कार्यालय दोलखाको अनुरोध। वन वन्यजन्तु राष्ट्रका सम्पत्ति हुन्। यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो। हाब्रे सालक लगायतका संकटापन्न वन्यजन्तु वन वनस्पति र वासस्थानको संरक्षण र व्यवस्थापन गर्नु हाम्रो साझा जिम्मेवार हो। यसको संरक्षणमा ध्यान दिऊ, जैविक विविधताको संरक्षण गरौं। वन क्षेत्रको रूख बिरूवा विनाश गर्नु तथा वन्यजन्तु र पंक्षीहरूको शिकार गर्नु अनि तिनका अंगहरूको ओसार पसार गर्नु दण्डनीय अपराध हो। वन क्षेत्रमा हानि नोक्सानी एवं वन्यजन्तु सम्बन्धी अपराध भइरहेको देखेमा वा जानकारी भएमा त्यस्तो सूचना तुरन्त नजिकको सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय एवं प्रहरी कार्यालयमा दिनुहुन अनुरोध गरिन्छ। वन क्षेत्रबाट वन पैदावार बिना अनुमति संकलन तथा निकासी गर्नु कानून विपरीत हो। यस्ता देखिए तुरन्त नजिकको सब डिभिजन वन कार्यालय डिभिजन वन कार्यालय वा प्रहरीलाई खबर गरौ। सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना उल्लेख भए बमोजिम उचित किसिमले वन व्यवस्थापनका कार्यहरू गरौं। कार्ययोजना समाप्त भएमा समयमै नवीकरण गरौं। वन्यजन्तु वन क्षेत्रबाट बाहिर निस्की कसैको क्षति पुर्याउन लागेमा तुरन्त डिभिजन वन कार्यालय दोलखाको फोन नम्बर 98 540 20 159 वा प्रहरी कार्यालयको फोन नम्बर 100 खबर गरौं। डिभिजन वन कार्यालय दोलखा।
4: ओ दाई, यस्तो बिग्रेको फिल्टर बेच्ने? ल, तपाईँको फिल्टर तपाईँ नै राख्नुहोस्।
5: होइन, के भयो र भाइ?
4: फिल्टर किनेको एक महिना पनि भएको छैन, पानी राम्रोसँग झर्दै झर्दैन।
5: त्यस्तो त नहुनु पर्ने, खै फिल्टर हेरौँ त।
4: यी हेर्नुहोस्।
5: ओहो भाइ, फिल्टरको भित्रको क्यान्डल नै यति फोहोर छ, अनि कहाँबाट पानी छान्छ त?
4: त्यो त अब धाराको पानी हाल्ने हो, त्यसैको फोहोर होला नि।
5: त्यही त, कुनै पनि पानी छान्दा क्यान्डल बाहिर फोहोर जम्मा हुन्छ, अनि धेरै फोहोर जम्मा भएपछि पानी पनि कम झर्छ, त्यसैले क्यान्डललाई हरेक हप्ता सफा गर्नुपर्छ।
4: के थाहा छ? अनि यसलाई सफा कसरी गर्ने हो? लाउन सिकाइदिनु पर्यो दाइ।
5: हेर्नुहोस् भाइ, सबैभन्दा पहिला यो क्यान्डलको तल कसेको नटलाई बिस्तारै खोल्ने, अनि क्यान्डललाई निकाल्ने। यसलाई नरम ब्रस वा सफा कपडाले बिस्तारै नघोटिने तरिकाले सफा गर्ने। सफा गर्दा साबुनको प्रयोग चाहिँ गर्नु हुँदैन। फेरि सफा गरिसकेपछि क्यान्डललाई फिल्टरमा जोडेर यो तलको नटलाई राम्रोसँग कस्ने। सजिलो छैन त भाइ?
4: हो त, किन्ने बेलैमा यति कुरा सोधेको भए आज यो समस्या नै नआउने।
5: अनि अर्को एउटा कुरा पनि बुझिराख्नुहोस् है, यस्तो फिल्टरको क्यान्डल छ महिनामा नयाँ फेर्नुपर्छ है।
4: अब त थाहा भइहाल्यो नि दाई, धन्यवाद छ तपाईँलाई। हप्ता हप्तामा सफा गर्ने, छ महिनामा।
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा।
7: दस वर्ष भइसक्यो काली मन परेको, जिस्केको मात्र हुने छैन नपरेको। उडायो रे ठाड कपाल तोरेको त्यसलाईले, आई उडायो रे ठाड कपाल तोरेको त्यसलाईले। नमस्ते, म तपाईँहरूकै कलाकार गोपाल ढकाल छन्दे। यो हो जनताको सादा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2077 दफा 4 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूलाई आर्थिक वर्ष 2083-84 सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्नका लागि 2083 श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा सम्बन्धित ओडा कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गराउन यो सूचना प्रसारण गरिएको छ। निर्धारित अवधि भित्र परिचय पत्र नवीकरण नगरेमा सम्बन्धित लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोक्का हुन सक्ने भएकाले सबै लाभग्राही तथा सरकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ। नवीकरणका लागि आवश्यक कागजातहरू सबै लाभग्राहीका लागि अनिवार्य कागजातहरू अनुसूचित 2 दफा 4(1) बमोजिमको निवेदन फारम 1 प्रति पासपोर्ट साइजको फोटो सही 13 अङ्कको सामाजिक सुरक्षा लाभग्राही परिचय पत्रको प्रतिलिपि 10 अङ्कको राष्ट्रिय परिचय पत्र अनिवार्य राष्ट्रिय परिचय पत्र सम्बन्धी विशेष व्यवस्था बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। समूहगत आवश्यक कागजातहरू ज्येष्ठ नागरिक नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पूर्ण वा अति अशक्त अपाङ्ग भएका व्यक्ति अपाङ्गता परिचय पत्र रातो वा निलो कार्ड नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 16 वर्ष मुनिका बाल बालिकाको हकमा जन्मदर्ताको प्रमाण पत्र तथा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि एकल महिला सम्बन्ध विच्छेद प्रमाण पत्र वा पतिको मृत्यु दर्ता प्रमाण पत्र वा विवाह नगरी 60 वर्ष उमेर पूरा भएको सम्बन्धित प्रमाण कागजात नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि विधवा पतिको मृत्यु दर्ताको प्रमाण पत्र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दलित बाल बालिका 5 वर्ष ननागेका एउटै आमाबाट जन्मिएका बढीमा 2 सन्तानको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ओडा कार्यालयका लागि विशेष अनुरोध परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्दा नेपाली नागरिकता प्रमाण पत्रको सकल हेरी विवरण प्रमाणीकरण गर्ने जन्म मिति वा अन्य विवरण अस्पष्ट भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट अभिलेख प्राप्त गरी यथार्थ विवरण सुनिश्चित गरेपछि मात्र सूचीकरण वा नवीकरण प्रक्रिया अघि बढाउने यस सम्बन्धमा थप जानकारीका लागि सम्बन्धित ओडा कार्यालय वा बैतेश्वर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पाँच

0: नमस्कार, म निर्माया उदास। डाक्टर साहेबलाई एउटा प्रश्न सोध्न मन थियो। एन्टी माइक्रोबियल औषधिको राम्रोसँग प्रयोग गरेन भने त औषधिले कामै गर्न छोड्छ रे। यस्तो समस्या हुन नदिन हामीले के गर्नुपर्छ त डाक्टर साहेब?
1: निर्माया उदासको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर मदन कुमार उपाध्याय।
2: सधैँ बिरामी पर्दा स्वास्थ्य कर्मीहरूकै सल्लाह अनुसार उपचार गर्नुपर्छ, औषधिको पूरा मात्रा लिनुपर्छ, पछिको लागि बचाएर राख्नु हुँदैन, संक्रामक रोग विरुद्धको खोप लगाउनुपर्छ, नियमित साबुन पानीले हात धुने गर्नुपर्छ, पशु पक्षीहरूमा यथाभावी एन्टिबायोटिक तथा एन्टी माइक्रोबियल औषधिहरूको प्रयोग गर्नु हुँदैन।
1: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
3: जिरी नगरपालिकाको एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना। यस जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका देहायक बमोजिमका सेवाहरू समेटी नगरका प्रत्येक वडाहरूमा निम्न बमोजिमको मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेकोले शिविरमा उपस्थिति भई सेवा लिनु हुन सरकारवालाहरू सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध हुने सेवाहरू योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति र स्थान जिरी नगरपालिका वडा नम्बर 6, मिति 2083 भदौ 16 गते, समय बिहान 11 बजे, स्थान सम्बन्धित वडा कार्यालय भवन। जिरी नगरपालिका 7 भदौ 17 गते, जिरी नगरपालिका 4 भदौ 18 गते, जिरी नगरपालिका 5 भदौ 23 गते, जिरी नगरपालिका 3 भदौ 24 गते, जिरी नगरपालिका 8 भदौ 25 गते, जिरी नगरपालिका 9 भदौ 26 गते, जिरी नगरपालिका 2 भदौ 30 गते र जिरी नगरपालिका 1 भदौ 31 गते, समय बिहान 11 बजे, स्थान सम्बन्धित वडा कार्यालय भवन। शिविर सम्बन्धी थप जानकारीको लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। केशव दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

विद्युत महसुल तथा बाँकी बकेउता बुझाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। यस नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ग्राहक महानुभावहरूमा 60 दिन भन्दा बढ़ी समय अवधि विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूको लाइन जुनसुकै समयमा पनि काटिने भएकाले हालसम्म आफूले उपभोग गरेको विद्युत महसुल रकम यथाशीघ्र भुक्तानी गर्नुहुन जानकारी गराइन्छ। साथै अनाधिकृत तवरले बिना मिटर कुनै किसिमले पनि विद्युत चुहावट नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ। विद्युत चोरी भएको पाइएमा नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण विनियमावली अनुसार कार्यवाही हुने बेहोरा समेत जानकारी गराइन्छ। विद्युत उपभोक्ताहरूमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको हार्दिक अनुरोध, नियमित रूपमा विद्युत महसुल अनलाइन पेमेन्टबाट समेत भुक्तानी गरी छूट सुविधाको उपयोग गरौं। अनावश्यक 25% जरिवाना तथा लाइन काट्दा जोड्दा लाग्ने जरिवानाबाट बचौं। विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं। विद्युत चोरी गर्नु सामाजिक कानूनी तथा दण्डनीय अपराध हो। विद्युत चोरी गर्नेलाई सामाजिक बहिष्कार गरौं। विद्युत चोरी भेटिएमा विद्युत कार्य खबर गरौं। विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, विद्युत सम्बन्धी काम गर्दा सुरक्षामा ध्यान दिऊ, दक्ष प्राविधिकहरूबाट मात्र वायरिङ तथा विद्युतीय कार्यहरू गराऊ, रूखका हाँगा बिगा तथा बोट बिरुवाले

विद्युतीय संरचना छुन नदिऊ। छोएको पाइएमा तथा जोखिमयुक्त विद्युतीय संरचना देखिएमा तुरन्त कार्यालयमा खबर गरौं। सर्भिस केबल तथा विद्युतीय संरचनामा कपड़ाहरू नसुकाऊ। भिजेको हातले विद्युतीय उपकरणहरू नछोऊ। इण्डक्सन चुलोको प्रयोग बढ़ाऊ। विद्युतीय जोखिम न्यूनीकरण गर्न सूचना प्रदानका साथै आवश्यक सहयोगको अपेक्षा गर्दछौ। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरीकोट। पुनश्च ग्राहकहरूको मिटर जडान, मिटर रिडिङ, महसुल भुक्तानी तथा विद्युत सम्बन्धी अन्य कुनै पनि समस्या भएमा तपसिलको नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्क नम्बरहरू चरीकोट युनिट केन्द्र 049-421-109 र 049-421-909, सिंगटी युनिट केन्द्र 049-410-080 र 410-084, जीडी प्रशाखा 049-400-080, बैनापोखरी युनिट केन्द्र 049-411-009, जर्फे युनिट केन्द्र 98-49-11-98-11, बाखोर युनिट केन्द्र 049-430-009, खरीडुङ्गा युनिट केन्द्र 98-44-32-88-44, सैलुङ फ्युज सेवा 98-44-18-60-99, दोलखा युनिट केन्द्र 049-412-070, नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र सरिकोट दोलखा।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टी सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय दुलखा।
3: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दुलखाको सूचना: जिरी अस्पतालमा सञ्चालित पोषण पुनस्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकाहरूलाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकाहरूलाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याइ उपचार गराउन अभिभावक समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबै हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनस्थापना केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधि भर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीका लागि पोषण पुनस्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोला। स्वास्थ्य शाखा प्रमुख केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी दुलखा।

जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखाको जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण डाटा सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिका भित्रका सम्पूर्ण जग्गा धनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गए हेर्न सक्नुहुनेछ। यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयका माग नदेखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ। थप जानकारीका लागि विजय बुढाथोकी अमिन, सम्पर्क मोबाइल नम्बर 98625795, मानबहादुर जिरेल सूचना अधिकारी, सम्पर्क फोन नम्बर 98446475720, राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: के तपाईहरू चरीकोटदेखि काठमाडौँसम्म आरामदायी सहज र भरपर्दो यात्रा बनाउन चाहनुहुन्छ? अब रोच्नुहोस् खाडादेवी यातायात प्रणालीलाई।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडीको सुविधा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज र सुरक्षित सुविधाजनक छ।
0: चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँ तलामा तथा 7 दोबाट प्रहरी चौकी नजिकै।
1: सम्पर्क नम्बरहरू 97-61-13-21-44 र 97-61-13-21-45, साथै काठमाडौँबाट चाबेल, चुच्चेपाटीबाट बौद्ध, फुरपाटी नारायणचार, काँडागाडी पेप्सिकोला हुँदै जडीबुटी खारिचौर मुडे चरीकोट दोलखासम्म। काठमाडौँ टिकट काउन्टर जडीबुटी कोटेश्वर क्याम्पसको अगाडिपट्टि टिकट बुकिङ काउन्टर, साथसाथै घर घरमा पुर्याइने सुविधा छ। काठमाडौँ बाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: एन्टीमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कसरी कायम गर्न सकिन्छ?
1: एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोगले महत्वपूर्ण उपचारमा यिनको प्रभावकारितालाई बचाइराख्न सकिन्छ।
0: त्यसको लागि आफूले प्रयोग गरेको वा अरूले प्रयोग गरेको औषधि अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने र आफूले पनि प्रयोग नगर्ने।
1: औषधि सेवन गरेको केही दिनमा आफूलाई सन्चो भएको महसुस भए तापनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिको पूरा मात्रा सेवन गर्ने।
0: आफू, पशुपन्छी र वातावरणको ख्याल राखौं।
1: एन्टीमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीको सिफारिस अनुसार सही तरिकाले प्रयोग गरौं।
0: विश्व एन्टीमाइक्रोबियल जनचेतना सप्ताह 18 देखि 24 नोभेम्बर
1: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: स्वस्थ कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok, 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचाङ्गो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचाङ्गो दोलखा,
0: माघा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 सरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 र 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्थाले लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाइगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समिति को सम्बन्ध में, संचालक समिति को वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्ध में, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र काबिक ठुलो पातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले साभिक ठुलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि साभिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको ओडा नम्बर 8 को ओडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु ओडा कार्यालय बैतेश्वर ओडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिका कालिन्चोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी क्षेत्र काभ्रे पलनचोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 68 मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी फोन नम्बर 049-411-030 नाम्दु सेवा केन्द्र नाम्दु 98-513-22-136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137 जुगु सेवा केन्द्र जुगु 98-513-22-141 चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147 भेज बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 5 मैना पोखरी दोलखा।
0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय, एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र विविध।
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेष सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्खे भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेष सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494216171 र 0494216912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स चाँदो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्लाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो, अहिलेसम्म केही पनि तयारी गरेको छैन, के गर्ने होला?
4: होइन रे दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
3: होइन किन र के छ र त्यहाँ?
4: र सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रतबन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
3: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
2: हाम्रा सेवाहरू
5: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
2: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
5: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
2: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
5: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
2: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
5: मेच टेन्ट कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा खुल क्याटरिङको पनि व्यवस्था छ।
2: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
5: प्रोप्राइटर सम्पर्क नम्बर
2: कुमार श्रेष्ठ 98-41-22-883 र 98-52-42-883, दिलु श्रेष्ठ 98-68-85-47-69-70 र 98-17-67-54-02।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
6: कातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै
2: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
7: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि सरिकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ, त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ जहाँ सरिकोट कलर सेन्टर छ।
8: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् सरिकोट कलर सेन्टरमा।
9: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिम का रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्ड का रंगहरू पनि यहाँ उपलब्ध छ।
10: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्क बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने चरीकोट कलर सेन्टरलाई सम्झनुहोस्। सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
11: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9844304265 र 0494-4897। चरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, चरीकोट बीच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ। यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
12: न्यू श्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 9860-7073-6264, बलराम श्रेष्ठ 9841-2188,
13: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 9844-3024-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।

0: भन्दै अनि मिल्सिन बन्द गरेर क्या लाउन यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिन पर्यो क्या।
1: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि। हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फेरिसके। के गर्ने के गर्ने, भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने। नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि। त्यसैले मिल्सिन छोडे भाइ। मैले त
0: भाइ त्यो दोलखा चरीकोट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न। अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि। पक्का मिस्त्री र भरपर्दो कामको लागि त आइस मेसिनरी नै ठिक रहेछ है भाइ।
2: अब मिहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चार कटर, मसला पिस्ने मिक्सर इत्यादिको परपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने एकमात्र ठाउँ हो
3: आयुष मेसिनरी कन्सर्ट तरिको बिच बजार दोलखा।
2: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
4: त्यस्तै दोलखा तरिकोका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
5: 049-421-6057
2: र 98-43-22-70।
6: होइन हो पाला, खाट सोफा दराज लिएर आइदिए आएन
7: हौ। नयाँको मान्छे पनि त्यही, नयाँको मान्छे पनि त्यही हौ। नानी म पनि पो गएको हौ, त्यहाँ त भेराइटी भेराइटीको खाट दराज सोफा चोक्ची बाक्चु छेसम छेदम मैले पनि पो लिएर आए त हौ।
8: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफामा बसेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
9: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
10: चोक्ची बाक्चु छेसम छेदम ठिक,
11: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झाल झोका दराजमा भुट्टा पनि खोपिन्छ।
10: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर चरीकोट दोलखा, प्रोपाइटर चन्द्रदोङ, सम्पर्क नम्बर 98-44-23-976, 98-69-63-33-47।
12: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
13: ओहो होइन काका, कता हिँड्नु हो?
14: अब के गर्नु, खेतीपाती त गर्नै परिहाल्यो, अब गोरु खोज्न पो कहाँ जाने होला।
13: गोरु पालेर के गर्नु काका, हलो झन् जुवा झन् घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका। यी हेर्नुहोस् त, यसैमा छ काइदा भएन त फाइदा।
14: ल त्यसो हो भने त म पनि ट्र्याक्टर खोज्न हिँडे हो। दस जनाले दिनभरि गरेको काम त एक घन्टामै गर्दो रहेछ।
15: 40 केजी तौल भएको, 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर।
16: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू,
15: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू,
16: धान गहुँ कोदो मकै झार्ने र छोडाउने थ्रेसर मेसिन,
15: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू,
16: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू,
15: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग, दुध दुहुने मेसिन र खुवाउने प्याकिङ,
16: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू,
15: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ कालो प्लास्टिक तथा औषधिहरू,
16: असिना अवरोधक ग्रिन नेट जालीहरू,
15: धान गहुँ कोदो मकै काट्ने ब्रस कटर तथा सेल्फ हसिया,
16: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर,
15: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यबारै होलसेल रेटमा बिक्री गरिन्छ।
16: याद गर्नुहोस्, सबै सबै प्रकारका मेसिन औजारहरू बिग्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क चरीकोटमा रहेको छ।
5: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट एन्ड जनरल सप्लायर्स प्राली चरीकोट सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेवैको घरमा रहेको छ। सम्पर्क व्यक्तिहरू प्रोप्राइटर राजी प्रसाद चौलागाई, सम्पर्क नम्बर 98-51-17-41-69। जनार्दन चौलागाई सम्पर्क नम्बर 98-60-10-34-16। प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 98-44-065-6।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 MHz।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083-84 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
1: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494-421-671 र 0494-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका

0: साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। अध्यक्ष गोपाल बहादुर पाण्डे, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा। साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: तपसिल मिति 2083 असोज 24 गते शनिबार। समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म। स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरीकोट।
0: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83/84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा पर्यवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
1: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
1: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन, पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok/6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनु पर्नेछ।
0: साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आए वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याए पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागु दोलखा,
0: मागा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुटपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 र 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचतथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भए वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र काबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ। परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 049-4110-30, नाम्दु सेवा केन्द्र नाम्दु 98-5-13-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-5-13-22-137, जुगु सेवा केन्द्र जुगु 98-5-13-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-5-13-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-5-13-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: नमस्कार, म डाक्टर निशा कुसुम। आज म तपाईहरूलाई एन्टीबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको उचित प्रयोगबारे जानकारी गराउँदैछु। रोगको संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगाई तथा परजीवीहरूको विरूद्ध प्रयोग गरिने औषधिहरूले जब काम गर्न छोड्छन् तब हामी त्यसलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्सको विकास भएको मान्छौ। यी औषधिहरूको आफू खुशी अत्याधिक प्रयोग र दुरूपयोग गर्दा पहिला काम गर्ने औषधिहरूले अहिले काम गर्न छोडिरहेको छ। हामीले भुल्नै नहुने अर्को कुरा के हो भने पशु पंक्षीहरूमा गरिने एन्टीमाइक्रोबियल औषधिहरूको अत्याधिक र जथाभावी प्रयोगले अन्तत मानव स्वास्थ्यमा समेत असर पुर्याउन सक्छ। त्यसैले यस्तो समस्याबाट बस्न कुनै पनि एन्टीबायोटिक लगायत एन्टीमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीहरूको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
1: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
2: ओ भाइ, यस्तो बिग्रेको फिल्टर बेच्ने? ल, तपाईँको फिल्टर तपाईँ नै राख्नुहोस्।
3: होइन, के भएर भाइ?
2: फिल्टर किनेको एक महिना पनि भएको छैन, पानी राम्रोसँग झर्दै झर्दैन।
3: त्यस्तो त नहुनु पर्ने, खै फिल्टर हेरौँ त।
2: यी हेर्नुहोस्।
3: ओहो भाइ, फिल्टरको भित्रको क्यान्डल नै यति फोहोर।

0: छ अनि कहाँबाट पानी छान्छ त?
1: त्यो त अब धाराको पानी हाल्ने हो, त्यसैको फोहोर होला नि।
0: त्यही त, कुनै पनि पानी छान्दा क्यान्डल बाहिर फोहोर जम्मा हुन्छ, अनि धेरै फोहोर जम्मा भएपछि पानी पनि कम झर्छ, त्यसैले क्यान्डललाई हरेक हप्ता सफा गर्नुपर्छ।
1: के थाहा छ, अनि यसलाई सफा कसरी गर्ने हो? लाउन सिकाइदिनु पर्यो दाइ।
0: हेर्नुहोस् भाइ, सबैभन्दा पहिला यो क्यान्डलको तल कसेको नटलाई बिस्तारै खोल्ने, अनि क्यान्डललाई निकाल्ने। यसलाई नरम ब्रस वा सफा कपडाले बिस्तारै नघोटिने तरिकाले सफा गर्ने। सफा गर्दा साबुनको प्रयोग चाहिँ गर्नु हुँदैन। फेरि सफा गरिसकेपछि क्यान्डललाई फिल्टरमा जोडेर यो तलको नटलाई राम्रोसँग कस्ने। सजिलो छैन त भाइ?
1: हो त, किन्ने बेलैमा यति कुरा सोधेको भए आज यो समस्या नै नआउने।
0: अनि अर्को एउटा कुरा पनि बुझिराख्नुहोस् है, यस्तो फिल्टरको क्यान्डल छ महिनामा नयाँ फेर्नु पर्छ है।
1: अब त थाहा भइहाल्यो नि दाइ, धन्यवाद छ तपाईँलाई। हप्ता हप्तामा सफा गर्ने छ महिनामा।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा।
3: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बोयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा। आफ्नो भने मोबाइल बिग्रेर कुरै गरेर पाएको छैन, के गर्ने होला?
4: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्। जेके मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो,
3: त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
5: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
6: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
5: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
7: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 97 41 84 27 15 र 97 61 66 51 33।
5: जेके मोबाइल मर्मत सेन्टर, कालिम्पोङ गाउँपालिका 3 सिंगटी बजार, दोलखा।

0: यदि हाम्रो शरीरमा आगोले, तातो पदार्थले, घामले, रासायनिक पदार्थले, करेन्ट लागेर अथवा चट्याङ परेर शरीरको छाला तथा अन्य भागहरूमा चोट पुर्यायो भने त्यसलाई हामीले जलन भन्ने गर्दछौ। जलनलाई हामीले तीन भागमा वर्गीकरण गर्दछौ। छालाको सबभन्दा सतही भागमा जलन भयो भने त्यसलाई हामीले सतही जलन भनेर भन्दछौ। यस प्रकारका जलनहरू 7 दिनभित्रमा आफै निको हुने गर्दछन्। सतही जलन धेरै पोल्ने, रातो हुने गर्दछ। दोस्रो किसिमको जलन सतहभन्दा भित्रपट्टि गयो भने त्यस्ता किसिमको जलनलाई मध्यम किसिमको जलन भन्दछौ। यस्ता किसिमको जलनमा शरीरको छालामा फोकाहरू देखा पर्ने र कहिलेकाहीँ यो भन्दा गहिरो भएर गयो भने अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुन्छ। तेस्रो जलन भनेको धेरै गहिरो जलन, जुन जलन आफै निको हुँदैन र यसको लागि हामीले अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुँदछ। अस्पताल जानुभन्दा अगाडि घरमै गर्नुपर्ने जलनको उपायहरूमा यदि हाम्रो भाग जलेको पोलेको ठाउँ छ भने ती भागहरूलाई कम्तीमा पनि 15 मिनट बगिराखेको चिसो पानीले चिसाउनु पर्दछ। यसो गरेमा जलनको गहिराई बढ्नबाट बचाउँदछ र हामीलाई छिटो जाती हुन्छ।
1: जलनबाट बस्ने सन्देशमूलक सूचना: चुलो, ओभन वा खुला आगोको स्रोतबाट सुरक्षित दूरीमा रहनुहोस्। इन्धन, एसिटोन जस्ता ज्वलनशील पदार्थहरूलाई आगोबाट टाढा सुरक्षित स्थानमा राख्नुहोस्। आगोको प्रयोग गर्दा बाल बालिकाहरूलाई नजिक जान नदिनुहोस्। आगो निभाउने यन्त्र, पानीको बाल्टी र ढाक्ने भिजेको बाक्लो कपडा जस्ता सुरक्षा उपकरणलाई आगो लाग्न सक्ने स्थानमा राख्नुहोस्। ग्यास चुलो र सिलिन्डर भएको बन्द कोठामा बिजुली बत्ती बाल्नु अघि मोबाइलको उज्यालो सहारामा झ्याल ढोका खोल्ने र अन्तिममा बिजुली बत्तीको स्विच अन गर्नुहोस्।
2: जलनबाट आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवादित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त
4: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ
5: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय
6: गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहडी दोलखाको जनहितमा जारी सन्देश हाल देशभर मनसून सक्रिय भइरहेको छ निरन्तर तथा अत्यधिक वर्षाका कारण बाढ़ी पहिरो भुच्चे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अप्नाउन हार्दिक अनुरोध गरिन्छ
7: मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावज नगरौं निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गर्ने गरौं आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामानहरू तयारी अवस्थामा राखौं मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दियौं सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायहरूलाई जानकारी गराउ वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल्स एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराऊ सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो त्यसैले सतर्क बनौ आफू पनि बचाउ अरूलाई पनि बचाऊ
6: राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहटी दोलखाद्वारा जनहितमा जारी सन्देश

0: नेपालमा बनेको नेपालीहरूको लागि व्हाइट फोन सेनिटरी प्याड सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी.
1: स्तरीय कार्पेट टेबुल कुर्सी दराज सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू लिन सरीकोटको चोकतिर
2: न्यू बिबिसी फर्निचर तथा फर्निसिङ सेन्टरमा. यहाँ स्तरीय कार्पेट टेबुल कुर्सी दराज सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू उपलब्ध छन्.
3: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्.
2: घरमै गएर पनि सोफाको डिजाइन गरिन्छ.
1: सम्पर्कको लागि 9851446004 गणेश श्रेष्ठ 9844189969.
2: न्यू बीबीसी फर्निचर फर्निसिङ सेन्टर बिना पाछ चरीको बीच बजार चोकैमा.
4: कस्तो साबुन होला, जति लगाए पनि लाग्दै लाग्दै.
5: होइन बुढी, के हो
4: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै
5: होइन. कुन साबुन लिएर आउँ त?
4: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फोरेक साबुन लिएर आउनु न.
5: ओहो, भनेपछि सरल फिज आउने, गलेर नजाने, मगमग बास्न आउने होइन त?
4: पुर्खा र फोरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
5: छैन, बिल्कुल बिल्कुल बिल्कुल.
6: आज हेर सबै छन् रमाको, पुर्खा साबुन सबैले समाको.
7: केसी सोप एन्ड केमिकल इन्डस्ट्रिज प्राली दोलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
8: पुर्खा र फोरेक्स.
9: फोरेक्स
8: सरल फिजाउने, गलेर नजाने, बगमग बास्न आउने.
10: फोरएक्स झोल साबुन सरफ हर्फिक फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ.
2: डिलरसिप तथा होलसेलको लागि पनि तुरुन्तै सम्पर्क गर्नुहोला. सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9908082585 र फोन नम्बर 0494217171.
8: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरएक्स.
9: फोरएक्स
11: मर्ने लागे, जताउन जानु पर्ने, कहाँ जाने होला?
12: के भयो
11: बाबु? अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
12: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु.
13: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिनुको साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ. दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुको साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ. दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाफ दिइने, टाँका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ.
14: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ.
13: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट सातो बाटो, चरीगेन जाने बाटोमा. फोन नम्बर 0549421023, मोबाइल नम्बर 9851074036.
5: हेलो बुढी, म त चरीकोट आए नि, म किन आएको?
15: सामान लिन गएको नि.
5: के सामान बुढी?
15: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त. यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा.
5: कोटको खल्तीमा हो कि प्याडको खल्तीमा हो?
15: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा.
5: के चाहिँ लेखेकी रहेछ त?
9: कार्पेट सोफा दराज टेबल कुर्सी डोरमैट राउंड टेबल ये सबै सामान पीवीसी फर्निशिंग सेंटर बाट ल्याउनु है फर्स्ट पार्क जाने बाटोमा छ होइन
16: आधुनिक शोरूम पनि त छ हौ
17: साई कुरो बरो साई कुरो
3: हाम्रा सेवा तथा सुविधाहरू सोफा कार्पेट दराज टेबल कुर्सी डोरम्याट रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेसनका सामान चाहिएमा हामीलाई सम्झनुहोस्
18: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ होम डेलिभरीको पनि व्यवस्था छ
3: सम्पर्क नम्बर 9851465727 9841883340
19: र 9841311213 बेबीसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर सडक विभागबाट 50 मिटर तल बस ट्र्याक जाने बाटैमा
16: बेबीसी फर्निसिङ सेन्टर
20: दिदी बस्नु न आहा कति राम्रा तामा पितल चरेसका भाँडाहरू ओहो झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौँ अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्यारे नआउने त कुरै भएन नि दिदी विदेशबाट त पैसा मात्र आउने हो यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको
21: हजुर यहाँ सुपथ मूल्यमा तामा पित्तल स्टिल चरेस सिल्भर लगायत फराइसी सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै दुई वर्ष वारेन्टीका साथ ग्यास चुलो नेपालको नम्बर वान कम्पनी डल्फिनको प्लास्टिक टेबल कुर्सी विशेष छुटमा पाइन्छ
20: त्रिपाल प्रनेल त्रिपाल प्लास्टिक झोला डोरी पानी लगाउने पाइप पनि पाइन्छ साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ चरीकोटको लागि भीमराज थापा सम्पर्क मोबाइल नम्बर 9851068595 र 0949421542 काठमाडौँका लागि श्रीराम थापा सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341 कागेश्वरी मनोहरा 9 महानदार मार्ग काठमाडौँ
21: गीताश्री स्टोर चरीकोट बैक बजार
22: पीपीआर रोग सम्बन्धी पशु सेवा कार्यालय दोलखाको अनुरोध पशु सेवा कार्यालय दोलखाको आयोजनामा मिति 2082 चैत्र 22 गतेदेखि भेडा बाख्राहरूमा लाग्ने प्राणघातक संक्रमण पीपीआर रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफूले पालेका भेडा बाख्रामा सो रोग विरुद्धको खोप लगाउनु हुन अनुरोध गरिन्छ साथै यो रोग विषाणुद्वारा लाग्ने र खास उपचार नभएकाले खोप नै अन्तिम विकल्प हो समयमा नै आफ्ना भेडा बाख्राहरूलाई नजिकैको खोप केन्द्रमा लगी पीपीआर रोग विरुद्धको खोप लगाऊ आफ्नो पशु धन जोगाऊ थप जानकारीको लागि सबै स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालय दोलखामा सम्पर्क गर्न सकिनेछ सम्पर्क नम्बर 0949421115 र 9854045115 प्रकाश थापा पशु स्वास्थ्य प्राविधिक पशु सेवा कार्यालय दोलखा
23: आजको डिजिटल युगमा सूचना तपाईँको औँलामा हुन्छ तर ती सूचना मिथ्या पनि हुन सक्छन् तपाईँले हेरेको पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने
24: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन् सूचनाको स्रोत जाँच्ने
23: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन् विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्
24: सूचनाको क्रस चेक गर्नुहोस् सूचनाको एउटै स्रोतको भर नपर्नुहोस् यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्
23: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्
24: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
23: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
24: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
23: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
24: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ, सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
23: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
0: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय।
1: साधारणतया हावामा धुवा, धुलो, रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव, अन्य जीव जन्तु, बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ।
4: विज्ञको भनाइ अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ। जस्तै श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने, दम तथा निमोनिया र फोक्सोको संक्रमण हुन सक्ने, सुक्खा खोकी लाग्न सक्ने, घाँटी चिलाउने, आँखा रातो हुने, छाला फुस्रो हुने, टाउको दुख्ने, मानसिक तथा शारीरिक समस्याहरू देखा पर्ने, आलस्य लाग्ने हुन सक्दछ।
6: वायु प्रदूषणबाट बच्ने उपायहरू। वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म सवारी साधनको प्रयोग कम गर्ने र समय समयमा सवारी साधनको सर्भिसिङ गर्ने, वायु प्रदूषणको जाँच पनि गर्ने, घर, सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने, अत्याधिक धुलो र धुवाँ उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने, शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने, कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्य फोहोरलाई नजलाउने, वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानीपूर्वक नियन्त्रण गर्ने, वन जंगलको संरक्षण गर्ने, वायु प्रदूषण बढेको अवस्थामा बाल बच्चा, वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ।
7: वायु प्रदूषणबाट बचौ, स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौ,
6: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौ, आफू पनि निरोगी बनौ र अरूलाई पनि निरोगी बनाऊ। बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय हेटौडा मकवानपुर नेपाल।
25: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
26: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
25: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
27: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
25: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
28: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
25: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्छ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
1: किन एक्लै गनगन गर्नु भएको दिदी?
0: हेर न माइली, कम्मर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदै छ नि। कम्बर, घुँडा, गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: ए हो र माइली, म त अहिले गइहाल्छु त्यसो भए।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाई राख्ने हाम्रो चाहना।
3: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन एक नम्बर। यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित प्रभावहरू विद्युत, संचार, खानेपानी, सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ। खोला नाला खहरेहरूमा पानीको बहाव बढ़न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ। कमजोर भूभाग, जोखिममा रहेका घर, गोठ, विद्यालय र अन्य संरचना वरिपरिको जमिन भासिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ। कृषि क्षेत्रमा प्रभाव, धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ। सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ। अस्पताल, विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना छ। सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एफएम, पोस्टर। सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एसएमएस, पोस्टर। निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने, जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने, जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने, यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस्, मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गर्ने र नागरिकलाई समयमै जानकारी गराउने, मौसम पूर्वानुमान महाशाखाको वेबसाइट, फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरूबारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ। भीमेश्वर नगरपालिका चरीकोट, दोलखा।

0: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
0: हाम्रा आकर्षणहरू मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
1: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
0: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
1: हाम्रा सेवा तथा सुविधाहरू आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा। सम्पर्क मोबाइल नम्बर 98545 45112 र 98342 5811। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, सरीकोट सातोबाटो।

0: एन्टीबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोग बारे सन्देश सुनौ कृष्ण बहादुर गन्धर्वको सारङ्गीको धुनमा।
1: सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है, डाक्टरको सल्लाह लिई औषधि खाने गरम, सन्चो भयो भन्दैमा बिच मैना छोड, राम्रो बानी राम्रो कुरा अरूलाई नि सिकाउ, औषधिको सय परको अरूलाई नै बुझाउ। सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है।
0: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।

बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2077 10-4 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूलाई आर्थिक वर्ष 2083-84 सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्नका लागि 2083 श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा सम्बन्धित ओडा कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गराउन यो सूचना प्रसारण गरिएको छ। निर्धारित अवधि भित्र परिचय पत्र नवीकरण नगरेमा सम्बन्धित लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोक्का हुन सक्ने भएकाले सबै लाभग्राही तथा सरकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ। नवीकरणका लागि आवश्यक कागजातहरू सबै लाभग्राहीका लागि अनिवार्य कागजातहरू अनुसूचित 2 2-4(1) बमोजिमको निवेदन फारम 1 प्रति पासपोर्ट साइजको फोटो सही 13 अङ्कको सामाजिक सुरक्षा लाभग्राही परिचय पत्रको प्रतिलिपि 10 अङ्कको राष्ट्रिय परिचय पत्र अनिवार्य राष्ट्रिय परिचय पत्र सम्बन्धी विशेष व्यवस्था बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। समूहगत आवश्यक कागजातहरू ज्येष्ठ नागरिक नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पूर्ण वा अति अशक्त अपाङ्ग भएका व्यक्ति अपाङ्गता परिचय पत्र रातो वा निलो कार्ड नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 16 वर्ष मुनिका बाल बालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्र तथा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि एकल महिला सम्बन्ध विच्छेद प्रमाण पत्र वा पतिको मृत्यु दर्ता प्रमाण पत्र वा विवाह नगरी 60 वर्ष उमेर पूरा भएको सम्बन्धित प्रमाण कागजात नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि विधवा पतिको मृत्यु दर्ताको प्रमाण पत्र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दलित बाल बालिका 5 वर्ष ननागेका एउटै आमाबाट जन्मिएका बढीमा 2 सन्तानको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ओडा कार्यालयका लागि विशेष अनुरोध परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्दा नेपाली नागरिकता प्रमाण पत्रको सकल हेरी विवरण प्रमाणीकरण गर्ने जन्म मिति वा अन्य विवरण अस्पष्ट भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट अभिलेख प्राप्त गरी यथार्थ विवरण सुनिश्चित गरेपछि मात्र सूचीकरण वा नवीकरण प्रक्रिया अघि बढाउने यस सम्बन्धमा थप जानकारीका लागि सम्बन्धित ओडा कार्यालय वा बैतेश्वर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पाँडुडाँडा।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना।
1: यस कार्यालयको चालू आर्थिक वर्ष 2083-84 आवश्यक पर्ने तपसिल बमोजिमका सामान तथा सेवा आपूर्ति गर्ने प्रयोजनका लागि सामान तथा सेवा प्रदायकहरूको मौजुदा सूचीमा सूचीकृत हुन इच्छुक इजाजत प्राप्त फर्म कम्पनी तथा संस्थाहरूबाट सार्वजनिक खरिद ऐन 2063 दफा 6 क अनुसार मौजुदा सूची तयार गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लेखित कागजातहरूको प्रतिलिपि संलग्न राखी कार्यालयमा समयमा तोकिए बमोजिमको निवेदन साथ मौजुदा सूची दर्ता गराउनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: उपलब्ध गराउनु पर्ने वस्तु सेवा तथा परामर्श, स्टेसनरी तथा मसलत सामग्रीहरू, रजिस्टर फाइल, फोटोकपी, पेपर, नेपाली कागज, पेन, इरेजर, पेन्सिल, स्ट्याम्प प्याड, पन्चिङ मेसिन लगायत अन्य स्टेसनरी सम्बन्धी सामग्रीहरू,
1: छपाई सम्बन्धी कार्य, लेटर प्याड, छाप, ब्यानर, परिचय पत्र, वार्षिक रिपोर्ट पुस्तक, अभ्यास पुस्तिका, दर्पण, ब्रुसर, मेनु, रसिद प्याड, विभिन्न फारमहरू लगायत छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू,
0: सवारी साधन मरमत, सम्भार र सोकको पार्ट्स आपूर्ति, बाइक, गाडी, मोटर लगायतका पाटपुर्जा मर्मत, सर्भिसिङ लगायतका सामग्रीहरू,
1: सूचना प्रविधि सम्बन्धी कार्यहरू, सूचना, विज्ञापन तथा कार्यक्रम प्रकाशन तथा प्रसारण सम्बन्धी कार्यहरू, इन्टरनेट सेवा आदि,
0: फर्निचर, फ्लोरिङ तथा फर्निसिङ, टेबल, कुर्सी, सोफा, बेड, म्याट्रेस, पर्दा, कार्पेट, तन्ना, दस्ना, सिरक, सिरानी लगायत डेकोरेशन सम्बन्धी सम्पूर्ण कार्यहरू,
1: मेसिनरी तथा विद्युतीय उपकरण आपूर्ति तथा मर्मत सम्भार र अन्य विद्युतीय उपकरण, कम्प्युटर, प्रिन्टर, ल्यापटप, फोटोकपी मेसिन, सोलर पावर, ब्याट्री, सीसीटीभी, टेलिफोन, हिटर, फ्यान, एसी, विद्युत तथा नेटवर्किङ सम्बन्धी उपकरण तथा सेवा, मोबाइल, प्रिन्टर, मेसिनको मसी, कार्टेज तथा टोनर रिफिल र अन्य विद्युतीय उपकरणहरू,
0: निर्माण रङ रोगन तथा मर्मत साभर सम्बन्धी कार्य, भवन, सिंचाइ, कुलो, ढल, पथमार्ग, तारबार लगायत सार्वजनिक संरचना, सार्वजनिक संरचना निर्माण तथा बायो इन्जिनियरिङ सम्बन्धी कार्यहरू लगायत अन्य फलमसँग सम्बन्धित सामग्री तथा कार्यहरू,
1: परामर्श सेवा, परामर्श सम्बन्धी सेवाहरू, अध्ययन अनुसन्धान सम्बन्धी, कृषि वन सेवा, गुडमेल, खनजोत, घाँस काट्ने, विषारी छर्ने, काट्ने, चुट्ने, औजार बिरुवा, बिउ बिजन, विषारी मल, वनस्पति तथा अन्य उपकरणहरू,
0: कला सेवा, चित्रकला, पेन्टिङ, लेख सम्बन्धी कार्य, लजिस्टिक सम्बन्धी कार्य, होटल, लजिङ, फुटिङ, टी सर्ट, जुत्ता, झोला, लुगा, कपडा लगायतका सामग्रीहरू,
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, फर्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, मुवाकर भ्याट तथा स्थायी लेखा नम्बर, प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि, अन्तिम आर्थिक वर्षको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, व्यावसायिक इजाजत पत्रको प्रतिलिपि, प्रचलित कानून बमोजिम, अयोग्य नभएको वा कालो सूचीमा नपरेको बेहोरा खुलाइएको सो घोषणा, सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको कागजातको प्रतिलिपि र कार्यालयलाई आवश्यक पर्दा सहजै सम्पर्क गर्न मिल्ने गरी फर्म, संस्था, कम्पनीको स्पष्ट ठेगाना, फोन नम्बर वा मोबाइल नम्बर, इमेल तथा वेबसाइट उल्लेख गरिएको हुनुपर्नेछ। माथि उल्लेखित प्रत्येक कार्य वा सेवाको लागि छुट्टा छुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रित नपुगी आएका निवेदनहरूलाई मान्यता दिइने छैन। प्राप्त निवेदनहरू मौजुदा सूचीमा दर्ता गर्ने वा नगर्ने अधिकार यस कार्यालयले रहनेछ।
0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगठी दोलखा।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: रसुवामा 185 जना, नुवाकोटमा 169 जना, धादिङमा 71 जना, चितवनमा 364, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 230 र नवलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकको 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णधीरमा अवरूद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार पार्ने काम सकिएसँगै केही बेर अगाडिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सड़क विभागका महानिरीक्षक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फिनै सञ्चालनमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो। यसअघि खाली ग्यास बुलेट घुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते आएको त्रिशुली बाढ़ीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरूद्ध भएको थियो। त्यसता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधन वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आउने जाने गरेका थिए।
1: चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनु भएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँगुरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याफ्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धारकर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्दैछ। रसुवा विनाशकारी बाढ़ीलाई केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोड्दै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौगोलिक भौतिक प्रक्रियाबाट विपद शुरू भयो र ती प्रक्रिया कसरी भोटेकोशी हेलेन्डे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारकका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आइतबार संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढ़ेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नै पर्छ। विपद जोखिमको पूर्व तयारीमा हामी गम्भीर छौं, तयारी सकिएपछि निर्णय लिनेछौं, उहाँले भन्नुभयो। मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो। विज्ञहरूसँग परामर्श लिँदैछौ, छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ, जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं, मन्त्री श्रेष्ठले बताउनुभयो।
2: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङ स्थलमा पार्किङको व्यवस्था गरिएको छ। हामीसँग खबर बाँकी नै छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सर LG ले ल्यायो नयाँ LG Essential Series अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा LG LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब बाँकी खबर प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्यूयर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट बढ़दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ प्रधानमन्त्री शाहले राष्ट्रसंघको मंचबाट नेपालको धारणा राखिरहेको मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो नेपालको विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल हिमनदी नदी प्रणाली र तीनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ़दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय हानि तथा क्षति जलवायु अनुकूलन उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन् भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताउनु भएको छ
3: रसुवा बाढ़ीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने कार्य अगाडि बढ़ाएको छ सड़क भाषिएको स्थलमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य प्रेतना अन्तर्गत काली प्रसाद गढ़को इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अगाडि बढ़ाइएको हो सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीको वहाव बढ़दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सड़क कटान गरेको छ
2: कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढ़ीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ बाढ़ीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र एक पुरूषलाई गैराती सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढ़ी आएपछि मानिसहरू फँसेको भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो अधिकारीका अनुसार नदीमा पानीको बहाव बढ़ेपछि त्यहाँ फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो कपिलवस्तु नगरपालिका 6 की 70 वर्षीय गोमा परियार 70 वर्षीय किरली परियार 24 वर्षीय कविता कुमाल 38 वर्षीय रामी बयम्बु 32 वर्षीय मीना बयम्बु 45 वर्षीय बेलमती सुनार 45 वर्षीय सुषमा जीसी 18 वर्षीय लालुमाया श्रेष्ठ 34 वर्षीय लक्ष्मी परियार 40 वर्षीय बिना बिक 24 वर्षीय बिन्दा थापा तथा 37 वर्षीय रेशम परिवारको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो
3: रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 9 घाइते भएका छन् प्रहरीका अनुसार कोट गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खलंगातर्फ आउँदै गरेको LU-1C-6029 नम्बरको जीप आइतबार दुर्घटनामा परेको हो दुर्घटनामा परि जीप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको सानीभेरी 6 वडा अध्यक्ष पहल सिंह घरतीले जानकारी दिनुभयो मृतकको शनाखत हुन सकेको छैन जीपमा कुल 11 जना सवार थिए घाइते 9 जना मध्ये 4 जनाको अवस्था गम्भीर छ भने 5 जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो
2: प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असोज 3 गतेसम्म साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देश बीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
3: नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक सब कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सड़कको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड़ दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो।
2: नेपाली कांग्रेसको संशोधित विधानमा जेएनजी आन्दोलनलाई पनि समावेश गरिएको छ। 2082 साल भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। कांग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेएनजी आन्दोलनका विषय पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन भ्रष्टाचार मुक्त राज्य संरचना युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै कांग्रेसको स्थापनाकालदेखिका मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ।
3: नेपाली कांग्रेसको आन्तरिक विवाद र महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकताबद्ध बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपील गरेका थिए। नेपाली खबरमा हामीसँग खबर बाँकी नै छन्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: सजिलो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशका खबर इण्डोनेसियामा 240 जना सवार एक यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ उक्त जहाज जावा सागरमा पुगेपछि सम्पर्क विहीन भएको हो भर्गो ट्रान्सपोर्ट 8 नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य शुरू गरेका छन् बन्जारमासिन स्थित सर्च एण्ड रेस्क्यू अफिसका अनुसार यात्राका क्रममा जहाजको संचार प्रणालीमा खराबी आएको थियो त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन उद्धार अधिकारीहरूका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेशन जावा सागरमा बन्जारमानी मासिनको एउटा बन्दरगाहबाट करिब 148 किलोमिटर टाढा देखिएको थियो उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन् हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन
3: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढ़िरहेको र त्यसको प्रत्यक्ष असर आम नागरिकको जीवनमा परिरहेको बताएका छन् ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी जलवायुजन्य विपद र आपूर्ति श्रृंखलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोड़िएका छन् भन्ने देखाइएको बताएका छन् एउटा स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित पार्ने उनको भनाइ छ
2: अब खेल खबर क्रिकेटको प्रतिष्ठित मैदान इंग्ल्याण्डको लर्ड्समा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अण्डर 15 क्लब नेशनल कपको उपाधि जितेको छ फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो उनले 4 ओभरमा 2 मेडनसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाड़ीलाई रन आउट पनि गरे निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन् उनले नटिङहमसायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन् 14 वर्षकै उमेरमा नटिङहमसायर एकाडेमीमा छनौट भएका उनले भारतको वाङखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्
3: जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक
2: घोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1386 पुग्यो चिलिमेको सुरुङभित्र ठूला ढुंगा भेटियो स्काभेटरले हटाइदै
3: अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट रसुवा बाढ़ीको वैज्ञानिक अध्ययन हुने जोखिमपूर्ण हिमपात हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको भनाई
2: भोलि हरितालिका तीज पर्व नेपाली महिलाहरूले हर्षोल्लासपूर्वक मनाउँदै पशुपतिका 4 वटै ढोका बिहान 3 बजेदेखि खुल्ने
3: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्ने दिन राष्ट्रसंघ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने नेपाली कांग्रेसको संशोधित विधानमा जेनजी आन्दोलन पनि समावेश
2: पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम शुरू प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेजिङ प्रस्थान सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीको भनाई
3: युद्धको तनाव र जलवायु संकटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने मोदीको खुलासा इण्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता जावा सागरमा सम्पर्कविहीन
2: र नेपाली मूलका दिपेशको कप्तानीको टीमले जित्यो इंग्ल्याण्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि
3: अवस्त नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुने नै छौ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: रेडियो एन आर्यन
1: 99.1 तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय, एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
1: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083-84 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 औं बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्य दाइक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित

0: साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्योदय चरीकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सूर्योदय चरीकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: तपसिल मिति 2083 असोज 24 गते शनिबार, समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म, स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरीकोट।
0: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा, संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83/84 को प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082/83 को वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा, आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा, संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा। पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भई संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
1: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव
0: सूर्योदय चरीकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा।
1: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षण का लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव
1: प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध थप जानकारीको लागि
0: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalinchok/6658 फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधि भित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
1: साधारण सभामा शेर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ
0: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ सदस्य पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ
1: मिति 2083 असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी उपस्थिति केन्द्र 1 कार्यस्थल सेवा केन्द्रको कार्यालय ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा बाबारे 5 हिलेपानी सांस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा
0: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा
1: माघा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाख्खोर दोलखा काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुटपानी दोलखा फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा
0: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोसी गाउँपालिका 18 डुडे बजार तामाकोसी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
1: असोज 4 गते आइतबार इकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा 1 सुष्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5:24 भीमेश्वर 5:24 महेन्द्र दय भावी भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5:25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
0: भीमेश्वर 5:26 बुढा भीमसेन भावी भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7:27 कुटी डाँडा भावी भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7:28 कुप्री प्रावी भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8:09 देवी भावी भीमेश्वर नगरपालिका 8 बोच दोलखा
1: असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
0: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943-421-549 र 421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र काबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ। परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 049-4110-30, नाम्दु सेवा केन्द्र नाम्दु 98-5-13-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-5-13-22-137, जुगु सेवा केन्द्र जुगु 98-5-13-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-5-13-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-5-13-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी, दोलखा।
4: Thank you. तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: पीपीआर रोग सम्बन्धी पशु सेवा कार्यालय दोलखाको अनुरोध। पशु सेवा कार्यालय दोलखाको आयोजनामा मिति 2082 चैत्र 22 गतेदेखि भेडा बाख्राहरूमा लाग्ने प्राणघातक संक्रमण पीपीआर रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफूले पालेका भेडा बाख्रामा सो रोग विरुद्धको खोप लगाउनु हुन अनुरोध गरिन्छ। साथै यो रोग विषाणुद्वारा लाग्ने र खास उपचार नभएकाले खोप नै अन्तिम विकल्प हो। समयमा नै आफ्ना भेडा बाख्राहरूलाई नजिकैको खोप केन्द्रमा लगी पीपीआर रोग विरुद्धको खोप लगाऊ, आफ्नो पशुधन जोगाऊ। थप जानकारीको लागि सबै स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालय दोलखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 049-421-115 र 98-540-45-115। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय दोलखा।
1: साधारणतया हावामा धुवा, धुलो, रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव, अन्य जीव जन्तु, बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ।
2: विज्ञको भनाई अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ। जस्तै श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने, दम तथा निमोनिया र फोक्सोको संक्रमण हुन सक्ने, सुक्खा खोकी लाग्न सक्ने, घाँटी चिलाउने, आँखा रातो हुने, छाला फुस्रो हुने, टाउको दुख्ने, मानसिक तथा शारीरिक समस्याहरू देखा पर्ने, आलस्य लाग्ने हुन सक्दछ।
3: वायु प्रदूषणबाट बच्ने उपायहरू। वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म सवारी साधनको प्रयोग कम गर्ने र समय समयमा सवारी साधनको सर्भिसिङ गर्ने, वायु प्रदूषणको जाँच पनि गर्ने, घर, सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने, अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने, शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने, कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्ने फोहोरलाई नजलाउने, वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानीपूर्वक नियन्त्रण गर्ने, वन जंगलको संरक्षण गर्ने, वायु प्रदूषण बढेको अवस्थामा बालबच्चा, वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ।
4: वायु प्रदूषणबाट बचौं, स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौं।
3: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौं, आफू पनि निरोगी बनौं र अरूलाई पनि निरोगी बनाऊ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: हेलो
1: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
0: नमस्कार हजुर,
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरुन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
0: तपाईँलाई पनि टेलिफोन, मोबाइल, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, पिडिएफको भिस्ता लगाइदिन्छु लगायत कलोबरी दिएर मेसेज टेलिफोन आएको त छैन।
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
3: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
4: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
5: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
6: बागमती प्रदेश सरकार, आन्तरिक मामला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
7: आजको डिजिटल युगमा सूचना तपाईँको औँलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
8: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
7: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
8: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
7: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
8: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
7: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
8: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
7: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
8: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
7: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
9: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2077 10-4 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूलाई आर्थिक वर्ष 2083-84 सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्नका लागि 2083 श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा सम्बन्धित ओडा कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गराउन यो सूचना प्रसारण गरिएको छ। निर्धारित अवधि भित्र परिचय पत्र नवीकरण नगरेमा सम्बन्धित लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोक्का हुन सक्ने भएकाले सबै लाभग्राही तथा सरकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ। नवीकरणका लागि आवश्यक कागजातहरू सबै लाभग्राहीका लागि अनिवार्य कागजातहरू अनुसूचित 2 2-4(1) बमोजिमको निवेदन फारम 1 प्रति पासपोर्ट साइजको फोटो सही 13 अङ्कको सामाजिक सुरक्षा लाभग्राही परिचय पत्रको प्रतिलिपि 10 अङ्कको राष्ट्रिय परिचय पत्र अनिवार्य राष्ट्रिय परिचय पत्र सम्बन्धी विशेष व्यवस्था बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। समूहगत आवश्यक कागजातहरू ज्येष्ठ नागरिक नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पूर्ण वा अति अशक्त अपाङ्ग भएका व्यक्ति अपाङ्गता परिचय पत्र रातो वा निलो कार्ड नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 16 वर्ष मुनिका बाल बालिकाको हकमा जन्मदर्ताको प्रमाण पत्र तथा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि एकल महिला सम्बन्ध विच्छेद प्रमाण पत्र वा पतिको मृत्यु दर्ता प्रमाण पत्र वा विवाह नगरी 60 वर्ष उमेर पूरा भएको सम्बन्धित प्रमाण कागजात नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि विधवा पतिको मृत्यु दर्ताको प्रमाण पत्र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दलित बाल बालिका 5 वर्ष ननागेका एउटै आमाबाट जन्मिएका बढीमा 2 सन्तानको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ओडा कार्यालयका लागि विशेष अनुरोध परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्दा नेपाली नागरिकता प्रमाण पत्रको सकल हेरी विवरण प्रमाणीकरण गर्ने जन्म मिति वा अन्य विवरण अस्पष्ट भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट अनुरोध प्राप्त गरी यथार्थ विवरण सुनिश्चित गरेपछि मात्र सूचीकरण वा नवीकरण प्रक्रिया अघि बढाउने यस सम्बन्धमा थप जानकारीका लागि सम्बन्धित ओडा कार्यालय वा बैतेश्वर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पाँचद्वारा
1: सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढ़ी नमूना संकलन हालसम्म 103 शवको मात्रै पहिचान।
2: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर 4 टीमले अहोरात र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
1: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी कर्णालीमा फेरि बिउतियो संसदका स्वकीय सचिवको सुविधा देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
3: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र
1: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फटके जोडियो 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।

0: संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढ़ाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ।
1: रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्रेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्रेले भन्नुभयो,
2: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ, ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ। र त्यसमा पनि डीएनए प्रोफाइलिङ लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इण्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
1: प्रहरीका अनुसार बाढ़ीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमीनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरू सहितको समिति गठन गरिनेछ। रसुवा विनाशकारी बाढ़ीपछि केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदी, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोड़िँदै विकसित भइएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाण्डुबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराएको छ। सड़क खुलाउन स्काइभेटर, बुलडोजर, लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै विख्यात छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
1: सड़क विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको

0: पछिल्लो कार्य समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
1: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
0: नेपाली कांग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते ओडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव, सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ़न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुंगा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
2: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सीसीटीभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिराखेका छौँ।
0: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोर दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
3: छालामा आउने घाउ खटिरा रोक्ने उपाय
4: खुट्टाहरूमा खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने चिलाउने फोका आउने डाबर आउने बिबिरा आउने चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने
3: बाढ़ीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: प्याजको बिर्ता लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल अहिले फेरि ढिलो होला नि
7: रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
6: ओहो तिमी त घरको खाने भएछौ नि
8: के को सर सल्लाह हो दुईजनाको
7: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
8: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
6: ए हो र राम सर म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र
8: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोषिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब मिलीजुली नेपाली
0: तपाईँ रसुवा बाढ़ी प्रभावित 5 जिल्लाको हुनुहुन्छ सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
11: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था 9 दिनसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढ़ी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको नयाँ अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ अलिक धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ अहिले साथै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण
0: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा
4: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औंलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्झना, यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुन सक्छ। अब यसमा बस्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बीचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य किरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो, त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको रास्ते, त्यस्तै पिप अथवा धेरै सुनिने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पड़ताल गरेको राम्रो हुन्छ।
12: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईंको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
13: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841465486 9841461486 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841386871 9841386871। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढा नीलकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
12: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9841614 1498 र 9843986। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
14: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अंकल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन्, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
3: एकजना मनोचिकित्सक संघको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोषी, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौ। रसुवाको भोटेकोसी बाढ़ीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढ़ीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
14: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
3: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि
14: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
3: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौनामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
14: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबाआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
3: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
14: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन। बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रश्न भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
14: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
3: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
14: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब DNA जे जे शरीर उसो लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनुहुँदो रहन्छ, आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्दि गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भनेर उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय, कोही चाहिँ बहुनी छैन, आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
19: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि,
14: उमेरमा नि आउन सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिएको नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ, अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न, डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
19: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
14: उनीहरूलाई त्यो अभिभावक
19: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
14: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
19: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढ़ी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: गरेर सेकेन्ड ह्यान्डमा रोकेका हेर्दै सिलिन्डरहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको उहाँलाई जानकारी पनि गराउन चाहन्छु।
1: छापा मार एकै लाइनमा होइन है, छापा मार सरकार।
2: भुटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या 1386 पुग्यो। चिलिमेको सुरुङभित्र ठूला ढुङ्गा भेटियो। कृष्ण भीरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी साधन पास गराइयो। बिहिबारबाट दुईतर्फी चल्ने अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने। नेपाली कांग्रेसका पुरानो कार्य समितिका सबै केन्द्रीय सदस्यमा मनोनित। भोलि हरितालीका तीज पर्व, नेपाली महिलाहरूले हर्षोल्लास पूर्वक मनाइदै पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाटै खुल्ने। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: सजिलै ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 1766, गजुरी शाखा सम्पर्क 98513 1867, धुम्चे शाखा सम्पर्क 98513 1766, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो, यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ। बाढ़ीको भेलले बगाएकाहरूको यकीन तथ्याङ्क अझै सार्वजनिक हुन सकेको छैन। नेपाली सेनाले हवाई साधन मार्फत 4157 जनाको उद्धार गरिएको जनाएको छ। जलविद्युत आयोजनाका टनेल भित्र पुगेर समेत बेपत्ताको खोजी जारी रहेको सेनाले जनाएको छ। अकस्मात आएको बाढ़ीले हजारौंको विचल्ली भएको छ। कल्पना नै गर्न नसकिने विनाश निम्तिएको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ बताउनुहुन्छ।
4: त्यो कस्तो त्यो होटेलमा कति कति मान्छेहरू चाहिन्छ सिप सबै त्यो सहरै पकाइयो कसो भयो सहरै त्यो कल्पना गर्छ त्यो त्यो अवस्था कस्तो भयो भने कल्पना गर्छ। अब यो ग्लोबल वार्मिङको कारणले गरेको
3: विनाशका घटना निरन्तर भइरहेका छन्। हुन त विपद बाजा बजाएर आउँदैन, भोटेकोशीको भेलले बगाएको घर र संरचना पुननिर्माण गर्न सकिएला, तर आफन्त गुमाएका परिवारको पीड़ा र बेपत्ताको खोजीमा रहेको आशालाई फर्काउन सकिँदैन। भोटेकोशी बारीमा सरकारको पूर्व तयारी बेकामे बन्न पुगेको भन्दै प्रश्न उठेको छ। पूर्व सूचना प्रणाली प्रभावकारी हुन नसकेको गुनासो पनि प्रभावित क्षेत्रबाट आएको छ। बाढ़ीले सीओ समेत नराखी घर सम्पत्ति र संरचना बगाएपछि प्रभावितहरूको अवस्था यति बेला दयनीय बनेको छ। बाढ़ीले बगाएकाहरूको दृश्यले अहिले पनि प्रभावितहरूलाई पिरोलिरहेको छ। उनीहरू फर्केर आउने आशामा खोजी तथा उद्धारको पर्खाईमा छन्, तर लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था यकिन हुन नसक्दा पीड़ित परिवारको पीड़ा झनै गहिँदै गएको छ। राहत, अस्थायी आवास, खाद्यान्न र पुनस्थापनाको चिन्ताले प्रभावितलाई थप तनावमा पारेको पीड़ित गीता थापा बताउनुहुन्छ।
5: घरको पनि सियो सम्मान छैन सर, हाम्रो सियो सम्मान छैन, अब कहाँ गरे के गर्ने भन्ने तनाव हुन्छ। अहिले नै औषधि खाएर बसेर सोध्नै छ दिमागले, अब के गर्ने हो कसो गर्ने हो, आशा छैन, उमेर भयो, अब के गर्ने हो सर। अब छोरीको दसैँ जान ल्याए भागेर ज्वाई, छोरी मेरो सबैजना भाएर आउनुभयो, त्यो चोर हर्क्याएको थियो भन्ने सिँचाई कुलाएको थियो, त्यहाँ जम्मैजना ल उभिएर हेर्दा मान्छेहरू यता लाएदेखि छोरीहरू सबै छोरी छोरी भने त्यही मही बाठा आयो खोलो जम्मै वारको पार संसारबाट।
3: बाढ़ी प्रभावितहरू अहिले पुनस्थापनाको पर्खाईमा छन्। बाढ़ी गएको 18 दिनसम्म पनि खोज उद्धार तथा राहत वितरणको कार्य जारी छ, तर प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका काम चुनौतीपूर्ण बनेका छन्। भुटेकोशी बाढीले प्राकृतिक विपदको जोखिमसँगै जलवायु परिवर्तनको असर बारे पनि गम्भीर प्रश्न उठाएको छ। पछिल्ला वर्षहरूमा हिमाली तथा पहाड़ी क्षेत्रमा असामान्य वर्षा, बाढ़ी, पहिरो र अन्य प्राकृतिक विपदका घटना बढ़दै जानुले नेपाल जस्ता उच्च जोखिममा रहेका मुलुकमा जलवायु संकटको असर थप गम्भीर बन्दै गएको छ। नेपालले भुटेकोशी बाढ़ीको वितन्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने तयारी गरेको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी समेत भएको छ। प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु विविधताका मुद्दा उठाइनेछन्। नेपालले भोगिरहेको जलवायु संकट, बढ़दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदाय जानकार छ। उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा मात्र हेरिरहेको भन्दै नेपालले जलवायु न्यायको माग गर्दै आएको छ। बढ़दो तापक्रम, असामान्य मौसम र त्यसबाट सृजित प्राकृतिक विपदको प्रभाव नेपाल जस्ता कमजोर र उच्च जोखिममा रहेका मुलुकले बढ़ी भोग्नु परेको भन्दै विकसित मुलुकको जिम्मेवारी र अन्तर्राष्ट्रिय जलवायु वित्तको विषय समेत बहसमा आएको छ। बाढ़ी आउनुमा भारत, चीन, अमेरिका जस्ता विकसित देशहरूको ठूलो हात रहेको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले बताउनु भएको छ।
4: कारण छ, त्यहाँ केमिकल गरेर चाइनाको त धेरै धेरै कारण छ त्यसमा, अमेरिकाको त्यही कारण छ त्यसमा चाहिँ सबैले कल कारखाना धेरै डेभलप भएर कल कारखाना धेरै बढ बढेर संसार ग्लोबल वार्मिङ भयो, त्यसको असर नेपालले भोग्नु भयो, नेपालले भोग्नु भयो। त्यो यस्तो हाम्रो त हिमालमा धेरै त्यस्तो हिमतालहरू छ, धेरै फुट्ने सम्भावनाहरू छ।
3: मान्छे मात्रै बगाएन, सड़क संरचना पनि तहस नहस गराएको छ। पुल, सड़क र अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिनाई भएको छ। सड़क अवरूद्ध हुँदा खाद्यान्न, औषधि तथा आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क भने आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ।
6: कृष्णभीरमा एकता रूपमा चाहिँ चारजना हामी सफल भएका छौँ। ग्यास बुलेट हामी पहिलो ग्यास बुलेट चाहिँ हामी काठमाडौँबाट मुभिङतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका बिचमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको उहाँलाई जानकारी पनि गराउन चाहन्छु। अहिले कृष्णभीर चाहिँ हामी अब यहाँले कसरी के भन्नुभयो धेरै मेहनत अथवा प्रयास त हामीले चाहिँ हेभी इन्स्ट्रुमेन्टहरू जस्तो इक्टाभेटर, बुलडोजरहरू लगाएर, लोडरहरू लगाएर अथक मेहनत अथवा परिश्रम भन्नुपर्छ हाम्रो सम्पूर्ण प्राविधिक टिम, सडक विभाग, सुरक्षा प्रमुखहरू, यहाँका गाउँपालिका अध्यक्ष लगायत मिडियाकर्मी साथीहरू सबैको साथ र सहयोगले गर्दाखेरि आज हामी कृष्णभीर चाहिँ सफल रूपमा यात्रा सञ्चालन गर्न सफल भएका छौँ।
3: विपदको सामना गर्न सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको जनाएको छ। स्रोत साधनसँगै विदेशी विज्ञ समेत झिकाएर खोज, उद्धार तथा व्यवस्थापनको काम भइरहेको सरकारको भनाइ छ। तर सरकारमाथि गुनासाका भने चाङ लागेका छन्। प्रभावितहरूको माग सम्बोधन गर्न सरकारलाई हम्बे हम्बे परिरहेको छ। विपदको समयमा राज्यको पूर्व तयारी, सूचना प्रवाह, उद्धारको गति, राहत वितरण, प्रभावितको अस्थायी बसोबास र पुनस्थापना लिएर सरकारमाथि प्रश्न उठिरहेका छन्। सरकारको काम चित्त बुझ्दो नभएको आरोप नेकपा एमाले लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीले सरकारको विपद व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई छापामार शैलीको संज्ञा समेत दिनुभएको छ।
7: अहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ, छापामार एकै लाइनमा होइन है, छापामार सरकार जुन शासक जनविरोधी हुन्छ, पीडक हुन्छ, दमनकारी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज रमाउँछ, अरूलाई बोल्न दिँदैन, अरूलाई अप्ठ्यारोमा पार्न खोज्छ, अरू अप्ठ्यारोमा पऱ्यो भने रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, ती शासकहरूको नाश हुन्छ।
3: जेएनजी सरकारमाथि नागरिकको अपेक्षा ठूलो छ, तर नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार सीमित स्रोत साधनका कारण सकस परिरहेको छ। यद्यपि विपदको समयमा राज्यका निकाय, राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिक सबैले होस्टेमा हैसियत गर्दै प्रभावितको जीवन सहज बनाउन सहयोग गर्नु आवश्यक छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
8: रोसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण अहिलेसम्म 1386 जनाको सफेला परेको छ, जसमध्ये रोसुवामा 185 जना, नुवाकोटमा 199 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नलपरासी पूर्वमा 230 जना र नलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको सफेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा अवरूद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केही बेर अघिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आगमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गतेको आएको त्रिशुली बाढ़ीका कारण कृष्णवीरको सड़क कटान हुँदा सड़क अवरूद्ध थियो। त्यस यता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाण्डु आगमन गरिएका थिए। चिलेमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेरगान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरको काम गरिएको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ सागरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याप्रोबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीहरूले चारवटा ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी, भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमालय भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिल गंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ़दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघको मंचबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो। रोसा बाढ़ीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाँसेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढ़ाएको छ। सड़क भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्तना अन्तर्गत कालीप्रसाद गढ़को इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढ़ाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्रयाक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ। आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेकालाई सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको हो। कांग्रेसले 16 19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते वडा तहको अधिवेशनको मिति तोकिएको छ। कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीललाई मान्यता दिने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढ़िरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी जलवायु जन्य विपद र आपूर्ति श्रृंखलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोड़िएका छन् भन्ने देखाएको बताए। एउटै स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाई छ। र क्रिकेटको प्रतिष्ठित मैदान इंग्ल्याण्डको लर्ड्समा नेपाली मूलका 15 वर्षे दिवेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अण्डर 15 क्लब नेशनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडन सहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाड़ीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
12: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
11: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
13: पुटिन र सी चिनफिङका अगाडि मोदीले राखे नेपाललाई छुने विषय। नयाँ दिल्ली स्थित भारत मण्डपमा भएको 18 ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिधै नेपालसँग गाँसिएका विषय उठाएका छन्। चिनिया राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अगाडि राखेर मोदीले विशेष गरी जलवायु जन्य विपदले निम्त्याएको संकटका बारेमा आवाज उठाएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसदेखि दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकका शीर्ष नेताहरूको समेत जमघट रहेको सभामा मोदीले एक देशको संकटले अर्को देशलाई सिधै प्रभाव पार्ने अन्तर्निर्भरताको चर्चा गरेका थिए। ठूला विकासशील देशहरूले जलवायु वित्त तथा विपद पूर्व तयारीका लागि एक स्वरमा आह्वान गर्दा त्यसको सबैभन्दा ठूलो सरकारवाला हुनुपर्ने नेपाल भने त्यो मंचमा पूर्णतः अनुपस्थित रहेको थियो। भर्खरै मात्र जलवायु जन्य विपद बाढ़ी र पहिरोको भयावह वितण्डाबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको नेपालका लागि दिल्ली सम्मेलनमा उठेका विषयहरू जीवन मरणसँग जोड़िएका सवाल हुन्। नेपालमा गत भदौ 10 गते आएको बाढ़ी चीनबाट आएको थियो भने भारतका कारण पनि नेपालमा धेरै विपदका घटनाहरू भएका छन्। नदी प्रणाली र पर्यावरणका दृष्टिले नेपाल, भारत र चीन एक अर्कासँग अभिन्न रूपमा जोड़िएका छन्। जब विश्वका दुई विशाल छिमेकी शक्ति र अन्तर्राष्ट्रिय समुदाय विपद पूर्व चेतावनी प्रणाली र जलवायु वित्तको घोषणा पत्र तयार गरिरहेका थिए, त्यतिबेला प्रभावित हिमाली देश नेपालको आवाज त्यहाँ मुखरित हुनु अनिवार्य थियो। तर नेपालमा प्रधानमन्त्रीको असंवेदनशील व्यवहार शैली र स्वभावका कारण नेपाल ब्रिक्सको सदस्य नभए पनि आयोजक राष्ट्रले पर्यवेक्षकका रूपमा सहभागी गराउन सक्ने व्यवस्था थियो। सन् 2016 गोवामा आयोजित सम्मेलनमा बिमस्टेकको अध्यक्षका हैसियतले नेपालका तत्कालीन प्रधानमन्त्री सहभागी भई सी र मोदीसँग त्रिदेशीय कूटनीतिक सम्वादको दुर्लभ अवसर सदुपयोग गरेका थिए। तर यसपटक छिमेकी मुलुक सार्कको वर्तमान अध्यक्ष तथा विपदबाट आक्रान्त राष्ट्र हुनुका बावजूद नेपालको सहभागिता नहुनुले कूटनीतिक वृत्तमा गम्भीर खल्लोपन सिर्जना गरेको छ। बदलिदो भू राजनीतिक परिवेशमा कूटनीतिक व्यवहार सिंहदरबारमा बसेर कसैको औपचारिक निमन्त्रणा पत्र कुर्नु वा आन्तरिक अकर्मण्यताको बहाना बनाएर मात्र हुँदैन। हाम्रै छिमेकमा भएको विश्वको ध्यान खिच्ने सम्मेलनमा हाम्रै भूगोल, पर्यावरण र अर्थतन्त्रलाई असर पार्ने निर्णयहरू हुँदा देशको कार्यकारी नेतृत्व नसमेटिनुले नेपालको अन्तर्राष्ट्रिय साखलाई कमजोर बनाउँछ। पुटिन र सीको उपस्थितिमा मोदीले विश्व मंचबाट उठाएका जलवायु विपद र पूर्व चेतावनी प्रणालीका विषयहरू नेपालका लागि जति सान्दर्भिक थिए त्यति नै सान्दर्भिक नेपालको भौतिक उपस्थिति पनि थियो। यो अवसर गुम्नुले स्पष्ट पारेको छ नेतृत्वको व्यक्तिगत अरूचि, कूटनीतिक अपरिपक्वता र समयमै पहल कदमी लिन नसक्ने शासकीय कमजोरीको भारी अन्तत सिंगो राष्ट्रले गुमाएको छ।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी. एलजी लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी.
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क. इस्ट होम इन्टरनेट.
3: 15 महाधिवेशनमा सबै नेपाली कंग्रेसका कार्यकर्ता नेताहरू जो 14 अधिवेशनमा सहभागी हुनुहुन्थ्यो, नेतृत्वमा हुन्थ्यो, उहाँहरूलाई चाहिँ सुबै 15 महाधिवेशनमा सहभागी गराउनका निम्ति उहाँहरूले राखेका प्रस्तावहरू तपाईँलाई 14 अधिवेशनमा भएका केन्द्रीय सदस्यज्यूहरू 15 महाधिवेशनमा आयोजक कमिटिको सदस्य र केन्द्रीय सदस्य रहने गरी आह्वान गर्ने एउटा निर्णय भएको छ.
4: केन्द्रीय समिति एउटा छुट्टै हुन्छ अनि आयोजक समिति छुट्टै हुने भयो. अब
3: होइन, पार्टी सभापतिको संयोजकमा स्वतः केन्द्रीय समिति आयोजक कमिटी पनि हुन्छ, त्यसरी हामीले गर्ने गरेको पर्यो. दोस्रो, अरू विधानमा केही कुराहरू सच्याउन पर्ने छन्, केही कुराहरूलाई व्यवहारिक गराउन पर्ने स्थिति छ, त्यसका निम्ति पनि हामीले चाहिँ सभापतिले हामीले के भनेका छौँ, पहिलाको नियतको कुरा हो, इन्टेन्सनको कुरा हो. इन्टेन्सन सभापतिको पार्टी मिलाउने, पार्टीलाई ठूलो बनाउने, सबैलाई सहभागी गराउने इन्टेन्सन भएको कारणले गर्दा यसलाई तपाईँले आफूले समय लिएर गराउनुहोस्, तपाईँलाई सम्पूर्ण अधिकार पनि हस्तान्तरण गर्यो.
4: अब केन्द्रीय कार्य समिति र निर्वाचन आयोजक समिति चाहिँ कति सदस्य हुने भयो त?
3: अहिले पहिलाको यो सबै केन्द्रीय सदस्यहरू हुनुहुन्छ नि, सबैको हुन्छ.
4: अनि यो कुरामा उहाँहरू सहमत भएर जो असन्तुष्ट हुनुहुन्छ उहाँहरू आउने भन्ने सम्भावना वा उहाँहरूसँग कुराकानी भएको के संकेत पाउनुभयो यहाँले आजको बैठकमा?
3: बारम्बार हामीसित सभापति पनि छलफल भइरहेको छ, हाम्रो तर्फबाट पनि विभिन्न नेताहरूसित छलफल भएको छ. हामीले कसरी हिजो सबैभन्दा महत्वपूर्ण के छ भन्नुहुन्थ्यो भने, यो सबै साथीहरू धेरै हुनुहुन्छ नि, त्यो हामी समकालीन साथीहरू हुनुहुन्छ के, हामी यता अर्को साथी उता, यो साथी बीचको साथीले दुःख पनि गएको छ, जेल पनि परेको साथीहरू हुनुहुन्छ, उहाँहरूसित अनुभव पनि छ, त्यस कारणले सभापतिजीसित पनि उहाँहरूको राम्ररी कुरा भएको छ, हाम्रोसित पनि राम्ररी कुरा भएपछि तपाईँले यति गरिदिनु भने हामीलाई चाहिँ पार्टीमा सहभागी हुन सजिलो हुन्छ भनेर उहाँहरूले पनि भन्नुहुन्छ, र हामीले पनि त्यहाँनिर पार्टी सभापति यसको बारेमा गर्नुपर्छ भन्ने पार्टी सभापति पनि धारणा छ. हाम्रो लक्ष्य मुलुक बनाउने हो, हाम्रो शान्ति मुलुक बनाउने हो, पार्टी भनेको त टुल हो नि, टुल राम्रो नभएकी त मुलुक बन्दो रहेछ नि. त्यस कारण नेपाली कंग्रेस अहिले युवाहरूको हातमा, अनुभवी युवाहरूको हातमा भएको हुनाले पार्टीलाई अलिक सानो बनाउनु हुन्छ, ठुलो र भव्य बनाउनु पर्छ भन्ने कुरामा नेतृत्व त अहिले त गवर्नरले गर्नु भएको छ नि. त्यस कारण उहाँलाई चाहिँ नअल्झिन पनि केन्द्रीय सदस्यहरूले कार्य सम्पादन समितिको साथीहरूले भन्नुभयो.
4: यो निर्णय भइसकेपछि असन्तुष्ट पक्ष सबैजना आउने खालको वातावरण वा चाहिँ आउने सम्भावना कति देख्नुहुन्छ आज बैठकको छलफलका आधारमा तपाईँले भन्नुपर्दा?
3: यसलाई के भन्नुहुन्छ भने, हाम्रो संस्थापन पक्षको कारणले साथी नआउने नहोस् भन्ने हाम्रो धारणा हो. अब यति गरिसकेपछि कसैलाई पनि म भाग लिइन, म आउँदिन भन्न मिल्यो भने सबैभन्दा महत्वपूर्ण पक्ष यही हो. त्यस कारण अब चाहिँ नि, अब साथीलाई हामी आउने थियौँ, संस्थापन पक्षले यो गरेन, यो गरिदियो वा आउने थियौँ, हामीलाई हेप गरेन भन्न परेन, सबै राम्रो भयो.
4: उहाँहरूको एउटा महत्वपूर्ण मागको रूपमा यो थियो, यो पूरा भयो. त्यसपछि अरू पनि माग थियो, जस्तो एउटा उच्च स्तरीय संयन्त्र बनाउने भन्ने टाइपको पनि कुरा थियो, त्यसको बारेमा केही छलफल भयो कि त्यो गर्न नपर्ने भन्ने
3: कुरा? त पार्टी सभापति चाहिँ गएर आयोजक समिति 15 महाधिवेशनको आयोजक समितिको अध्यक्ष म हुन्थे, तपाईँहरू भएर गराउनुहोस् पनि भन्नुभएको नि, नभनेको होइन. पार्टी सभापति लचकदार नभएको कुनै कुरामा छैन.
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ट्ज.
6: सूर्योदय चरीकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना.
7: यस सूर्यदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्य ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: तपसिल मिति 2083 असोज 24 गते शनिबार, समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म, स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स चाँदो बाटो सरीकोट।
7: छलफल गरी पारित गर्नुपर्ने विषयहरू सञ्चालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83/84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा, आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा, सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा। पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्य ज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
6: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्य ज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
7: सूर्योदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 6, चरिकोट, दोलखा।
6: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार

0: प्रस्तुत कार्यसूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok/6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती माबी कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत माबी कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि माबी कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा,
0: मागापौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र माबी सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते माबी कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोसी गाउँपालिका 18 डुडे बजार तामाकोसी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे

0: सिन्धुपाल्चो
1: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसनडाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
0: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
1: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
0: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचतथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भए वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रश्न तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी भुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलन्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिक हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 68 मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 8/5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494411030, नाम्दु सेवा केन्द्र नाम्दु 98513-22136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513-22137, जुगु सेवा केन्द्र जुगु 98513-22141, चरीकोट सेवा केन्द्र चरीकोट 98513-22134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513-22147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।
0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोध भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिइ आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज

0: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
1: किन एक्लै गनगन गर्नु भएको दिदी?
0: हेर न माइली, कमर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदै छ नि। कम्बर, घुँडा, गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: ए हो र माइली, म त अहिले गइहाल्छु त्यसो भए।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाई राख्ने हाम्रो चाहना।
3: एन्टिबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोग बारे सन्देश सुनौ कृष्ण बहादुर गन्धर्वको सारङ्गीको धुनमा।
4: सुन्नु होला दिदी बहिनी, सुना दाजु भाइ, जत भावी औषधि खाना हुन्न है, डाक्टरको सल्लाह लिई औषधि खाने गरौं, सन्चो भयो भन्दैमा बिच मैना छोड, राम्रो बानी राम्रो कुरा अरूलाई नि सिकाउ, औषधिको सय परक अरूलाई नै बुझाउ। सुन्नु होला दिदी बहिनी, सुना दाजु भाइ, जत भावी औषधि खाना हुन्न है।
3: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहडी तोलखाको जनहितमा जारी सन्देश। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्यधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूचे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउन हार्दिक अनुरोध गरिन्छ।
1: मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावज नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो, भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावज नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामानहरू तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौ। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दियौं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थान

0: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन एक नम्बर यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित प्रभावहरू विद्युत संचार खानेपानी सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ। खोलानाला खहरेहरूमा पानीको बहाव बढ़न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ। कमजोर भूभाग जोखिममा रहेका घर गोठ विद्यालय र अन्य संरचना वरिपरिको जमिन भाँसिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ। कृषि क्षेत्रमा प्रभाव धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ। सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ। अस्पताल विद्यालय स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना छ। सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एफएम पोस्टर सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एसएमएस पोस्टर निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस् मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गरेर नागरिकलाई समयमै जानकारी गराउने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरूबारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ। भीमेश्वर नगरपालिका चरीकोट दोलखा डिभिजन वन कार्यालय दोलखाको अनुरोध वन वन्यजन्तु राष्ट्रका सम्पत्ति हुन् यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो हाब्रे सालक लगायतका संकटापन्न वन्यजन्तु वन वनस्पति र वासस्थानको संरक्षण र व्यवस्थापन गर्नु हाम्रो साझा जिम्मेवार हो यसको संरक्षणमा ध्यान दिऊ जैविक विविधताको संरक्षण गरौं वन क्षेत्रको रूख बिरूवा विनाश गर्नु तथा वन्यजन्तु र पंक्षीहरूको शिकार गर्नु अनि तिनका अंगहरूको ओसार पसार गर्नु दण्डनीय अपराध हो वन क्षेत्रमा हानि नोक्सानी एवं वन्यजन्तु सम्बन्धी अपराध भइरहेको देखेमा वा जानकारी भएमा त्यस्तो सूचना तुरन्त नजिकको सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय एवं प्रहरी कार्यालयमा दिनुहुन अनुरोध गरिन्छ वन क्षेत्रबाट वन पैदावार बिना अनुमति संकलन तथा निकासी गर्नु कानून विपरीत हो यस्ता गतिविधि देखिए तुरन्त नजिकको सब डिभिजन वन कार्यालय डिभिजन वन कार्यालय वा प्रहरीलाई खबर गरौं सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना उल्लेख भए बमोजिम उचित किसिमले वन व्यवस्थापनका कार्यहरू गरौं कार्ययोजना समाप्त भएमा समयमै नवीकरण गरौं वन्यजन्तु वन क्षेत्रबाट बाहिर निस्की कसैको क्षति पुर्याउन लागेमा तुरन्त डिभिजन वन कार्यालय दोलखाको फोन नम्बर 9854020159 वा प्रहरी कार्यालयको फोन नम्बर 100 खबर गरौं डिभिजन वन कार्यालय दोलखा
1: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस

0: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
0: हाम्रा आकर्षणहरू: मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
1: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
0: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
1: हाम्रा सेवा तथा सुविधाहरू: आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा। सम्पर्क मोबाइल नम्बर 98545 45 112 र 98 43 52 28 11। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, सरीकोट सातोबासो दोलखा।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवाद्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
2: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: के तपाईहरू चरीकोटदेखि काठमाडौँसम्म आरामदायी सहज र भरपर्दो यात्रा बनाउन चाहनुहुन्छ? अब रोज्नुहोस् खाडादेवी यातायात प्रणालीलाई।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडीको सुविधा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज र सुरक्षित सुविधाजनक छ।
0: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा 7-2 बाट प्रहरी चौकी नजिकै।
1: सम्पर्क नम्बरहरू 97-61-13-21-44 र 97-61-13-21-45, साथै काठमाडौँबाट चाबेल, चुच्चेपाटीबाट बौद्ध, फुरपाती, नारायणटार, काँडागाडी, पेप्सिकोला हुँदै जडीबुटी, खाडीचौर, मुडे, चरीकोट, दोलखासम्म। काठमाडौँ टिकट काउन्टर जडीबुटी कोटेश्वर क्याम्पसको अगाडिपट्टि टिकट बुकिङ काउन्टर, साथसाथै घर घरमा पुर्याइने सुविधा छ। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। सहजता र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट बेलखा।

श्रोता आदरणीय श्रोता महानुभावहरू, यसका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू समाप्त भएका छन्। भोलि बिहान 5 बजीबाट यहाँहरू माझ पुनः उपस्थित हुनेछौ। नमस्कार, शुभरात्री। रेडियो भीमेश्वर 90.8 मेगाहर्ज चरीको।